0: अब यतैबाट उज्बेकिस्तान जानु हो। उनी सहितका चारजनालाई एयरपोर्ट लगियो। राजेन्द्र सहित दुईजनालाई उज्बेकिस्तानको सट्टा फेरि दिल्लीतर्फ उडाइयो। त्यहाँ एक दिन बसेर उनी एक्लै उज्बेकिस्तान पुगे। दलालले भनेका थिए एयरपोर्टबाट ननिस्कनु, हामी क्युबाका लागि टिकट मिलाउँछौ। तर उनी एयरपोर्ट उत्रेको धेरै बेरसम्म पनि भनेको दलाल सम्पर्कमा आएन। केही समय बितिएपछि उनी दलालकै निर्देशन अनुसार एयरपोर्टबाट निस्के। त्यसपछिका दुई महिना उनले फेरि अनिश्चित पर्खाईमा बिताए। फेरि उस्तै कथा भयो जस्तो दुबईमा भएको थियो। भिजाको म्याद सकियो, कालो सूचीमा परे अनि मुम्बई फिर्ता भए। फेरि उनले पट्यार लाग्दो एक महिना मुम्बईमा बिताए भने घुमघाम फिराई गरी दिल्ली त घरी मुम्बई गर्दा मलाई दिक्क लागेको थियो। त्यहाँबाट हामीलाई अफ्रिकाको युगण्डा पुर्याइयो। चार दिन राखेर प्रजातान्त्रिक गणतन्त्र कोङ्गो किन्सामा पुर्याइयो भनेर आजको कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 1.25 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा खबर छापिएको छ।
1: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। उल्लेखित सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। महानगरभित्र रहेका सरकारी सार्वजनिक ऐलानी पर्ती डहर गुठी जग्गामा भएको अतिक्रमण हिनामिना र गैर कानूनी उपभोगको सम्बन्धमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न 2049 पुस 26 गते उक्त आयोगको गठन गरिएको थियो। आयोगले 2052 सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 2 दशकभन्दा बढ़ी समय बितिसक्दा पनि तत्कालीन राजाको शासनकालमा गठित आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा अहिलेसम्म कुनै पनि सरकारले चासो देखाएको थिएन। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै सो फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। उक्त आयोगले 3 वर्ष लगाएर सरकारलाई दिएको प्रतिवेदनले काठमाडौँ महानगर क्षेत्रभित्र मात्र 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको देखाउँदै सो जग्गा रोक्का राखी सरकारको नाममा फिर्ता ल्याउन र संलग्न व्यक्तिहरूलाई कार्यवाही गर्न सुझाव दिएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पितृपृष्ठका खबर। दिपी राजमार्ग अन्तर्गत काभ्रे पलान्सोको नमोबुद्ध नगरपालिका दुई बुच्चाकोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलान्सोका अनुसार बनेपाबाट रोसी गाउँपालिका 6 सुगुरे जाँदै गरेको अरनीको यातायातको 23X8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना यात्रु घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक रविन विष्टले बनेपाबाट रोसीतर्फ जाँदै गरेको बस शुक्रबार दिउँसो 2:15 बजे अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोजमा खसिएको बताउनुभयो।
2: सरकारले घरमै बसेर सेवा लिन पाइने लक्ष्यसहित सार्वजनिक सेवा प्रणालीलाई डिजिटल बनाउने घोषणा गरे पनि व्यवहारमा भने त्यो अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। अनलाइन सेवा शुरू भएको दावी गरिए पनि अधिकांश सरकारी सेवा अझै कागजी प्रक्रियामै सीमित रहेका छन्। परिणाम स्वरूप सेवा ग्राहकहरूलाई कार्यालय धाउन, कागज बोक्न र घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता कायमै रहेको छ।
1: विनियोजन विधेयक 2083का विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1-4 राखिएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसमितिले स्वीकृत गरेको छ।
2: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा शुक्रबार फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने भनेको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो।
2: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीहरूलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नक्कली प्रमाणीकरण फेक स्टाम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीहरूलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिने मौका दिएको हो।
1: गत भदौ 23 र 24 गतेको जीएनजी आन्दोलनमा चलेर क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङको सभाहालको निर्माण शुरू भएको छ। उच्च अदालत विराटनगरको प्रबलीकरण समेत समागम चलिरहेको छ। जीएनजी आन्दोलनमै क्षति पुगेको जिल्ला प्रशासन कार्यालयका 4 भवन मध्ये एउटा निर्माणाधीन, प्रमुख जिल्ला अधिकारी आवास भत्काउने ठेक्का, सहायक प्रमुख जिल्ला अधिकारी आवास तथा पुरानो प्रशासन कार्यालय भत्काउने कार्य समेत चाँडै शुरू गरिने भएको छ।
2: प्रदेश सरकारले बजेट फ्रिज हुने समस्या न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि नयाँ रणनीति अप्नाउन लागेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले विगतमा अनुपयुक्त तथा कार्यान्वयन गर्न नसकिने योजना बजेटमा समावेश गरिँदा ठूलो रकम खर्च हुन नसकेर फ्रिज हुने समस्या देखिएको बताउनुभयो।
1: कर्णाली प्रदेश सरकारले निर्देशनालयहरूलाई जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले 5 निर्देशनालयलाई खटुवा गरी जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको हो। जिल्ला कार्यालयमा परिणत हुने निर्देशनालयमा पूर्वाधार विकास, खानेपानी, सिंचाइ, ऊर्जा, कृषि, पशुपक्षी लगायत रहेका छन्।
2: ट्राफिक जाम अत्याधिक हुने तीनकुने जड़ीबुटी खण्डमा फ्लाईओभर अण्डरपास निर्माणको काम थाल्न 1.5-2 वर्ष लाग्नु भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग जाइकाको सहुलियतपूर्ण ऋण सहयोगमा यसको निर्माण गर्न लागेको हो। 2 भदौ 2082 बसेको मन्त्री परिषद बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट 34.49 करोड़ जापानी येन अर्थात करिब 30.08 करोड़ नेपाली रूपियाँ सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेसँगै निर्णय प्रक्रिया अगाडि बढ़ाउन बाटो खुलेको हो।
1: ग्लोबल आईएमई बैंक लिमिटेडको संचालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ। शुक्रबार बसेको बैंकको संचालक समिति बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिबो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: नेपाली खबरमा अब विदेशका खबर। पश्चिम एसियामा विद्यमान अशान्ति हट्ने विश्वास बढ़ेको छ। अमेरिका र इरान बीच जारी युद्ध समाप्त गर्न उच्च राजनैतिक तहमा सहमति भएको दावीसँगै शान्तिको सम्भावना देखिएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै मुलुकलाई दिगो शान्तिका निम्ति सम्झौताका प्रयासलाई अधिकतम प्रयोग गर्न आह्वान गरेसँगै शान्तिको प्रयास समेत सार्थक हुने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध टुंग्याउन उच्च राजनीतिक तहमा स्वीकृत भइसकेको दावी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बम्बारी रोकिएको घोषणा गर्नुभएको जनाइएको छ। तथापि इरानले वार्ताको सबै कुरा मिलेको भने स्वीकार गरेको छैन।
2: नेपाली खबरमा अब खेलकुदका खबर। सर्वाधिक पाँच पटक विश्वकप जित्ने ब्राजिल लामो समयदेखि आफ्नो छैटौं विश्वकप उपाधिको पर्खाइमा छन्। सन् 2002 ब्राजिललाई उपाधिले पर्खिरहेको छ। सोही अभियान अन्तर्गत ब्राजिलले विश्वकप फुटबल 2026 आफ्नो पहिलो खेल बलियो मोरक्को विरूद्ध खेल्दैछ। यसैबीच मेक्सिको जीतमा गोल भन्दा बढ़ी रातो कार्ड प्राप्त भएको छ भने विश्वकप फुटबल अन्तर्गत शुक्रबार दक्षिण कोरियाले पुनरागमन जीत हात पारेको छ।
1: अब विचार तथा विश्लेषण। फुटबलको महापर्व शीर्षकमा गोर्खापत्र दैनिकमा प्रजित साक्यको विचार छापिएको छ। विश्वकप फुटबलको 2300 संस्करण अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भइसकेको छ। विश्वका 101 खेलाड़ी आफ्नो जीवनकै उत्कृष्ट खेल खेलेर पाँच हप्तापछि फिफा विश्वकप ट्रफी चुन्ने पर्खाईमा छन्। विश्वकप फाइनल अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा जुलाई 19 हुनेछ। सो राति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुहुनेछ।
2: शालिग्राम पर्यटन शीर्षकमा हरिकृष्ण शर्माले लेख्नु भएको छ। कालीगण्डकी नदीले कटान गरेको बगरमा सजाइएका भगवानसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको असर। आठौं शताब्दीमा निर्माण भएको मुस्ताङको ऐतिहासिक स्थल घरप झोन किल्ला सहित विभिन्न प्राचीनकालीन सभ्यता झल्किने गरी ढुंगामा विभिन्न कला कोदिएको छ। अहिले यस स्थानमा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउन थालेका छन्। कालीगण्डकी नदीले कटान गरेको बगरमा सजाइएका भगवानले असर परेको विषयमा आजको गोर्खापत्र दैनिकमा शालिग्राम पर्यटन शीर्षकमा हरिकृष्ण शर्माले लेख्नु भएको छ।
1: जटिल शहरका विसंगत रहर शीर्षकमा नागरिक दैनिकमा सौभाग्य वालीको विचार छापिएको छ। काठमाण्डुको वास्तविक चुनौती ट्राफिकमा प्रदूषण मात्र होइन, सबैभन्दा ठूलो प्रश्न हो। नेपाली युवाले आफ्नै देशमा सम्मानजनक भविष्य देख्न सक्छन्। राष्ट्रको सफलता त्यही दिन प्रमाणित हुनेछ जब सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य हुन्छ। काठमाण्डु लाखौं नेपाली सपनाको केन्द्र हो। अवसरसँगै यहाँ संघर्ष, असमानता र निराशाका कथा पनि उत्तिकै गहिरा छन्। राजधानीले सफलताका उच्चाल अनुहार देखाउँछ, तिनका पछाडि लुकेका पीड़ा र बलिदान कमैले देख्छन्। पीएचडी गरेको श्रीमती र व्यवसाय गर्ने सपना बोकेका श्रीमानको कथा आजका हजारौं नेपाली युवाको प्रतिनिधि कथा हो। अवसरको अभाव, ऋणको बोझ र आर्थिक असुरक्षाले उनीहरूलाई विदेश जाने कठिन निर्णय लिन बाध्य बनायो।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खे बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
5: भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
6: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
6: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
8: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 MHz।
9: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल ज्येष्ठ 30 गते शनिबार, जुन 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक ज्येष्ठ कृष्ण पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2000 रोपनी जग्गा अतिक्रमित, नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयवासीको प्रतिकार।
1: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश। नक्कली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस। 2000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका।
0: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य तरकारी खेतीमा रमाउँदै, ऋण सम्झौता भए पनि तिनकुने जडीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन। निर्माणको काम रोकेका आयोजनाहरूलाई कार्यवाही गर्न निर्देशन।
1: अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई। मध्यपूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धि दर कमजोर हुने विश्व बैंकको अनुमान।
0: र विश्वकपमा आज राति कतार अनि स्विजरल्याण्ड खेल्ने, भोलि चार खेल हुने, बिहान ब्राजिल र मोरक्को खेल्दै, अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया एण्ड हर्जेगोभिना।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा हिजो काभ्रेमा भएको दुखद दुर्घटनाको प्रसंग।
1: बीपी राजमार्ग अन्तर्गत काभ्रे प्रान्तोकको नवबुद्ध नगरपालिका दुई बुचाकोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्राधिकारले काभ्रे प्रान्तोकका अनुसार बनेपाबाट रोशी गाउँपालिका 6 सुगुरे जाँदै गरेको अरणीको यातायातको 23X8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना यात्रु घाइते भएका छन्। प्रहरी नायक उपरीक्षक रविन विष्टले बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस हिजो दिउँसो 2:15 अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोजमा खसेको बताउनुभयो।
3: मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। एकजना छोलुमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका 6, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्रहरीमाया तामाङ वर्ष 40, उहाँको पनि रोशी गाउँपालिका वडा नम्बर 8 हो। बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। 14 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसएसयूमा बढाएर उपचार भइरहेको छ। चालकको भनाइ अनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि उसले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
1: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काभ्रे प्रान्तोक जिल्लाको नवबुद्ध नगरपालिका 2 बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको विषयमा दुःख व्यक्त गरेको छ भने 16 जना यात्रु घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। हिजो दिउँसो 23X8398 नम्बरको बस करिब 2:15 दुर्घटनामा परेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हिमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा बस दुर्घटनामा गहिरो संवेदना प्रकट गरिएको छ, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। नेपाल सरकारले यस घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ।
0: काठमाडौँ महानगरभित्र मात्रै झण्डै 2000 रोपनी सरकारी तथा सार्वजनिक जग्गा शक्तिशाली व्यक्ति र समूहले अतिक्रमण गरेको निष्कर्ष निकालेको रावल आयोगको प्रतिवेदन 3 दशक अर्थात 30 वर्षपछि दराजबाट निस्कने भएको छ। सरकारले ती जग्गा खाली गराउने र अतिक्रमणकारीमाथि कानूनी कार्यवाही अगाडि बढ़ाउने गरी निर्णय पनि गरेको छ, कार्यान्वयनको निर्णय गरिएको हो। सर्वोच्च अदालतको निर्देशन र लामो सार्वजनिक दबावपछि सरकारले 1935 रोपनी भन्दा बढ़ी जग्गा फिर्ता ल्याउने तथा अतिक्रमणमा संलग्नमाथि कानूनी कार्यवाही गर्ने निर्णय हिजो गरेको हो। जग्गा छानबिन सम्बन्धी चर्चित रावल आयोगको 31 वर्ष अघिको प्रतिवेदन अहिले कार्यान्वयन गर्ने सरकारको निर्णयलाई चासोका साथ हेरिएको छ। 2049 तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सरकारी सार्वजनिक जग्गा छानबिनका लागि आयोग गठन गर्नुभएको थियो। आयोगको प्रतिवेदन गत 21 फागुनको निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको हो। हिजोको मन्त्री परिषदको बैठकका निर्णयबारे बताउँदै मन्त्री सस्मित पोखरेलले भन्नुभयो,
3: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 2083 असार मसान्तसम्मको लागि म्याप थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गरे।
0: निर्णयसँगै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बाटो खुला भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायसंघको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धी कार्य सम्पादन अघि बढ़ने पनि जानकारी दिइएको छ। आयोगले काठमाडौँ महानगरका तत्कालीन 35 ओडामा जग्गा अतिक्रमण सम्बन्धी विस्तृत विवरण संकलन गर्दै नापी नक्सा र चित्र सहित प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन तयार भएको समय अवधिमा काठमाडौँ महानगरका ओडा संख्या 35 थिए, जुन अहिले 32 सीमित छन्। आयोगले 2022 सालमा गरिएको नापी नक्सा र 2044 दोहोरो नक्सालाई आधार मानि सरकारी तथा सार्वजनिक जग्गाको स्थलगत अध्ययन गरेको थियो। आयोगले प्रतिवेदन बुझाए पनि सरकारले लामो समयसम्म त्यसको कार्यान्वयनमा कुनै ठोस पहल गरेनन्। त्यसको 8 वर्षपछि 2060 अधिवक्ता प्रकाश मणि शर्मा सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाउँदै आयोगको प्रतिवेदन कार्यान्वयनका लागि परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
1: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। साथै सैन्य दुरूपयोग बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पुनत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पुनः इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले बाल अधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले जनाएको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको माग भनी सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। यस सम्बन्धमा सर्वोच्चले भनेको छ, सशस्त्र द्वन्दको समयमा भएका कमाण्डर स्तरका निर्णयका लागि व्यक्तिगत जवाफदेताको प्रश्न खुला नै रहेको र यसलाई संवैधानिक रूपमा स्थापित संक्रमणकालीन न्याय संयन्त्रहरूबाट तयार प्रतिवेदन सिफारिश मार्फत सम्बोधन हुने नै हुँदा यसमा थप केही बोलिरहनुपर्ने देखिएन।
0: यसैबीच कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खोल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको हो। संवैधानिक इजलासको हिजोको बहुमत निर्णय अनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनवाईका लागि पेश गर्नुपर्नेछ। इजलासमा प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। निर्णयमा प्रधान न्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। आदेशमा ट्रेड युनियन कार्यालय बन्द गर्ने, सरकारी सुविधा फिर्ता लिने तथा कर्मचारीलाई दरबन्दी अनुसार जिम्मेवारीमा खटाउने विषयमा सरकारी सम्पत्ति बाहेक अन्य सम्पत्तिमा बेदखलीको अवस्था नदेखिएको उल्लेख पनि गरिएको छ। श्रम अधिकार सम्बन्धी संवैधानिक व्यवस्था र यसको सीमा अन्तिम सुनवाईबाट स्पष्ट हुने भन्दै तत्कालका लागि अन्तरिम आदेश निरन्तरता नदिइएको पनि जनाइएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका र उनीहरूको स्याहारमा लागेकाहरू तरकारी खेतीबाट राम्रो आमदानी लिँदै
1: यहाँसम्म जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँ पनि सिँगार सम्मार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
2: नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयवासीको प्रतिकार, नक्कली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेपाली भूमि सुस्तामा SSB पसेपछि स्थानीयको प्रतिकार शीर्षकमा खबर प्रकाशित छ। यो नवलपरासीबाट राम कुमार श्रेष्ठले लेख्नु भएको छ। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बलको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली शुक्रबार बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीयले हवाल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ लकेटेका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनीतिक रूपमा सरकारले आवश्यक पहल थाल्ने बताउनु भएको छ। मन्त्री परिषद बैठकपछि हिजो संचारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उहाँले यो आज मात्र भएको विषय होइन, परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा गर्नुपर्ने संवाद भारतसँग गरिरहेको छ। त्यस्तै राजनैतिक सन्देश लिएर चीन जाँदै परराष्ट्र मन्त्री शीर्षकमा अर्को खबर छ। भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्र मन्त्री सुशीर खनाल भोलि 4 दिने औपचारिक भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो एकैसाथ उहाँको बेजिङ भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन्। परराष्ट्र मन्त्री खनाल 31 जेठमा बेजिङस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उहाँले विभिन्न भेटवार्तामा छलफल गर्ने पनि बताइएको छ। त्यस्तै भित्र विश्वमा राइट सेयरिङ मापदण्डले रोजगारी खोसिने सरकारवालाको गुनासो शीर्षकमा अर्को खबर छ भने सांसद भन्छन् किसानले मल पाएनन्, सरकार भन्छ डीएपी अपोक यूरिया पर्याप्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै हुम्लाबाट 79 करोड़को कृषि उपज निर्यात शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। हिमाली जिल्ला जुम्लाको स्याउ, ओखर, सिमी, आलुदेखि फाफर, कोदो, पिठो आमदानीका प्रमुख स्रोत बनेका छन्। जिल्लामा उत्पादित कृषि उपज ठूला शहरमा बिक्री वितरण हुने गरेका छन् भने उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2081-82 69,15,61,000 रूपियाँ आमदानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
2: दैनिकमा कालापानी र सुस्ताको सुस्त गति शीर्षकमा यो जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप BWGले दक्षिणी सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको काम शुरू गरेको छ। BWGका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा दशगजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। यसै क्रममा दुई देशका प्राविधिकहरूले नेपालगंज जमुना नाका नजिकै भारतीय पक्षले दशगजा क्षेत्रमा बनाएको एउटा मन्दिर पनि भत्काएको खबरमा उल्लेख गरिएको छ। भित्रीपन्नामा निर्माण रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन, निर्माण व्यवसायको आपत्ति शीर्षकमा खबर छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अवरूद्ध र अलपत्र अवस्थामा रहेका पूर्वाधार निर्माणका ठेक्काहरूलाई तत्काल कार्यवाही प्रक्रियामा अगाडि बढ़ाउन सड़क विभागलाई विशेष निर्देशन दिएको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलद्वारा हस्ताक्षरित एक पत्र मार्फत विभाग मार्फतका विभिन्न डिभिजन तथा आयोजना कार्यालयबाट ठेक्का सम्झौता भई निर्माण कार्य ठप्प पारेका आयोजनाहरूलाई कानूनी दायरामा ल्याउन दिएको छ। निर्माण व्यवसायीहरूले पनि आपत्ति जनाएका छन्। कान्तिपुर दैनिकमा डंकी रोड हुँदै अमेरिका छिर्न 1.25 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिम मुसिकोट एकका राजेन्द्र खड्का 30 महिनापछि नेपाल फर्किनुभयो। अब उहाँसँग 14 महिनामा 18 वटा देश पार गर्दै अमेरिका छिर्न दलाललाई पटक पटक बुझाएको 1.15 करोड़ ऋण र 0 उपलब्धि मात्रै बाँकी रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा 2000 नेपालीलाई पोर्चुगल ले दियो टीआरसी आवेदनको मौका शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको हो। पोर्चुगलमा रहेका प्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नकली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो। लेसबन स्थित नेपाली दूतावासमा 1760 जनाले आफूहरू पीड़ित भएको भन्दै निवेदन दिइसकेका छन्। त्यो सूची दूतावासले पोर्चुगल सरकारलाई पठाइसकेको छ। एसीको नतिजामा 70 ल्याउनेलाई 7 अंक शीर्षकमा अर्को खबर सुदीप बहिनीले लेख्नु भएको छ। एसीको नतिजामा सिम्बोल नम्बर 029107670 भएका विद्यार्थीले विज्ञान र सामाजिकमा 3.6 र 2.4 जीपीए प्राप्त गरे। नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनले 4.4 जीपीए ल्याए। सिम्बोल नम्बर 00404772D भएका विद्यार्थीले अंग्रेजीमा 2.4 जीपीए प्राप्त गरे। पुनर्योगका लागि आवेदन दिँदा नतिजा परिवर्तन भएर 4 जीपीए कायम भयो। 31,000 विद्यार्थीको पुनर्योग गर्दा 1800 जनाको नतिजा परिवर्तन भएको खबरमा उल्लेख गरिएको छ। ऋण सम्झौता भए पनि निर्माणमा गएन तीनकुनै जडीबुटीमा फ्लाइओभर र अण्डरपास शीर्षकमा विमल कतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकको भित्री पन्नामा प्रतिनिधि सभा मन्त्रालय गत छलफल असारदेखि शीर्षकमा खबर छ। विनियोजन विधेयक 2083का विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1 गतेदेखि 4 गतेसम्मका लागि राखिएको छ। प्रतिनिधि सभाको शुक्रबार हिजोको बैठकले विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ। अर्थमन्त्री वाग्लेको अभिव्यक्ति र करका दर हेरफेरको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाले तीव्र आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठनको माग हिजोको बैठकमा अगाडि सारेको छ। असारमा 30,000 दादुराको खोप दिइने बारेमा संगम घरती मगरले बागलुङबाट लेख्नु भएको खबर पनि छापिएको छ। राष्ट्रपा महाधिवेशन तयारी तीव्र शीर्षकमा वसन्त ढुङ्गानाले चितवनबाट लेख्नु भएको खबर छ भने गणेश विश्वले नेपालगंजबाट लेख्नु भएको छ। नेपालगंज उपमहानगरपालिकाका 82% बासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको खबरमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्नका लागि सम्झौता अन्तिम चरणमा पुर्याइएको बताइएको छ। दुवै देशले पछिल्लो समय आक्रमण तीव्र बनाएपछि शान्ति सम्झौताको अन्तिम बिन्दु खोजिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले संचारकर्मीसँग कुरा गर्दै सम्झौतामा हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने शर्त रहेको समेत बताउनु भएको छ। राजनीतिका अनुसार इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि अलग रूपमा बस्ने पनि बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध तय गरिएका सबै आक्रमणहरू रद्द गरिएको बताउनुभयो। वार्तामा केही सहमतिका विषय अघि बढ़ेकाले सम्झौतामा चाँडै हस्ताक्षर हुन सक्ने आकलन गर्दै उहाँले सम्पूर्ण आक्रमणका कार्यक्रमहरू रद्द गरिएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर इरानी संचार माध्यमले सार्वजनिक गरेको 14 बुधे सम्झौताबारे ट्रम्पले असहमति जनाउँदै उक्त विवरण वास्तविक सहमतिसँग मेल नखाने समेत प्रतिक्रिया दिनुभएको छ। र इरानसँगको जारी अमेरिका इजरायल युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कोविड 19 महामारी विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् 2026 विश्वको आर्थिक वृद्धिदर 2.5% सीमित रहनेछ। यो सन् 2025 गएको वर्ष विश्व अर्थतन्त्र 2.9% बढ़ेको थियो। युद्ध थप चर्किएमा वा वस्तु तथा ऊर्जा आपूर्ति लामो समयसम्म अवरूद्ध भएमा अवस्था झन गम्भीर बन्ने चेतावनी दिइएको छ।
2: साझा खबरमा अब खेल खबर। विश्वकप 2026 तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बराबरी खेलेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले एक एकको बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा जोभो लुकिचले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई शुरूआती अग्रता दिलाउनु भएको थियो, तर बोस्निया एण्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन। 79 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानाडालाई बराबरीमा फर्काउनुभयो। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले एक एक अंक बाँधेका छन्। अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्नेछन्। उक्त खेल बिहान 7:15 शुरू हुने जानकारी दिइएको छ। एसियाली राष्ट्र कतारले स्विजरल्याण्डको सामना शनिबार राति गर्दैछ। यससँगै कतारले लगातार दोस्रो विश्वकपको यात्रा शुरू गर्नेछ। कतारले युरोपेली राष्ट्र स्विजरल्याण्ड विरूद्धको खेल नेपाली समय अनुसार राति हुनेछ। अमेरिकाको लेभिस मैदानमा खेल हुनेछ। समूह बीमा दुवै 3 अंक बटुल्ने प्रयासमा रहनेछन्। त्यसै गरी आजको खेलमा समूह बीको रहनेछ कतार र स्विजरल्याण्ड। समूह सीमा 31 जेठमा 3:45 खेल हुनेछ। ब्राजिल र मोरक्को बीचको समूह सीको खेल 31 जेठमा 6:45 शुरू हुनेछ भने हैटी र स्कटल्याण्ड समूह डीको खेल 31 जेठमा 9:45 हुनेछ। अस्ट्रेलिया र टर्की बीचको खेल समूह ईको हो। यो खेल भोलि हुनेछ भने जर्मनी र कुराकाओको बीचमा पनि प्रतिस्पर्धा हुने भएको छ।
0: आधुनिक प्रविधिबाट तरकारी लगाएर आमदानी लिन थालेपछि अपाङ्गता भएका व्यक्तिलाई पनि सजिलो। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5523।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब तरकारी उत्पादनमा आधुनिक प्रविधिको सहयोग। सिन्धुपाल्चोकमा जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक गोलभेडा खेतीमा जुटेका छन्। यसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको नयाँ आधार पनि बनेको छ।
8: सिन्धुपाल्चोकको चौतारा सांगाचोगढी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालाहरू पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। काममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनलभित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढ़ेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
9: राम्रै भएको छ, 300 जति केजी चाहिँ बेच्यो, सबै मिलेको छ, औषधी खर्च घर खर्च।
8: चौतारा साँगाछोगढी तेह्र ठुलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेडेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ। गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
1: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किलो 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा नडेलको बराबर आयो भने 1 लाख लगभग लिनुपर्ने सर।
8: चौतारा साँगाछोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
9: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिपिएसका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
8: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आयार्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाछोगढी नगरपालिका उपप्रमुख सीता थापा,
10: बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने काम गर्दै जाँदाखेरि देख्यौं यो किरा जन्ने रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
8: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रावला आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2,000 रोपनी जग्गा अतिक्रमित नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयको प्रतिकार, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश, नकली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2,000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका, सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य सरकारी खेतीमा रमाउँदै ऋण सम्झौता भए पनि तीनकुने जड़ीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन, निर्माणको काम रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन, अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई, मध्य पूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कमजोर हुने अनुमान, र विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड खेल्ने, भोलि 4 खेल हुने, बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया हर्जगोभिना। साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले झ्याप्पै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय बसिरहेका प्रतिनिधि सभाका बैठकहरू, जहाँ सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण त गराउँछन् तर कतिपय सांसदले उपट्याङ कुराहरू राखेर, अभिव्यक्ति राखेर विरोध गरिराखेकोमा पनि व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाको माथिपट्टि कोट झुण्ड्याइएको छ, कोटमा लोगो छ प्रतिनिधि सभाको र नजिकै सांसद जस्ता देखिने व्यक्ति 101 उत्पट्याङ शीर्षकको किताबमा केही त्यहाँ रटान मारिरहेको जस्तो देखाइन्छ र उनले हात उठाएका छन्, केही भन्दैछन्, यस्तो लेखिएको छ। आहा, आज पनि संसदमा माहौल तताइने भयो। हस्त प्राविधिक साथी सुनिङ्गा भारतलाई धन्यवाद. अहिलेलाई लिम्पका चन्द्र सन्तोष गन्धर्व विदा भन्छु. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.
11: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ट्ज.

0: तीन दशक पछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकार बन्ने गए अधीन भिसा सिफारिस प्रक्रममा छानबिन गर्न समिति गठन कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने नेता कोइरालाको भनाई राष्ट्रिय वन क्षेत्रमा रहेका पुराना सालका काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको तयारी तीव्र पूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछि केही कमजोर अवस्थामा पुर्याएको विश्व ब्याङ्कको चेतावनी र राष्ट्रिय खुल्ला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुँदै
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब खबर विस्तारमा शिक्षा तथा खेलकुद मन्त्रालयले अधीन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अधीन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालले संयोजकत्वमा समिति गठन भएको छ। समितिका सदस्यहरूमा मन्त्रालयकै उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुडराज भट्टराई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारी बारे आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश समेत दिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद साधन समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुलले आउँदो आर्थिक वर्षको लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनु भएको छ। सदस्य पुलले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभएको छ। सार्वभौम संसदको अब मूल्याङ्कन गर्न नपाइनेमा उहाँले स्पष्ट पार्नु भएको छ। सांसद त्यस्तै गरी प्रतिपक्ष दल नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले भने अर्थमन्त्री वाग्लेले राजस्व हिनामिना गरेको आरोप लगाउनुहुँदै छानबिनको लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग समेत गर्नुभएको छ। सांसद बरालले अर्थमन्त्रीमाथि छानबिनका लागि अविलम्ब कदम चाल्न पनि सभामुख डुलप्रसाद अर्यालको ध्यानाकर्षण गराउनु भएको छ। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आन्तरिक आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई सकिएपछि भने यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। त्यसै गरी अदालतले यस विवादमा दुवै पक्षलाई छलफलको लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्ने भएको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्ययन भवानी दाहाल सहितको राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट दायर गरेका थिए। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले विगत 31 वर्ष अघि सिफारिश भएर पछि अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला लेबर फाउण्डेशनद्वारा विराटनगरमा आयोजित श्रमिकलाई दिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सचेतना तालिमको भने उद्घाटन गर्नुहुँदै नेता कोइरालाले पार्टी बलियो भएमा संविधानको कार्यान्वयन र लोकतन्त्र मजबूत हुने धारणा राख्नु भएको छ। नेता डाक्टर कोइरालाले पार्टीको विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको तिक्तता हटाउन पार्टीमा वृहत एकता आवश्यक रहेको स्पष्ट पार्नु भएको छ। उहाँले पार्टी सो संगठित बनाउन आफू एकता अभियानमा लागेको समेत स्पष्ट पार्नु हुँदै नेता कोइरालाले पार्टीमा के कारणले विवाद आयो त्यो कारणमा नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नु जरूरी रहेको समेत स्पष्ट पार्नु भएको छ। नेपाल प्रहरीका चारजना प्रहरी नायक महानिरीक्षक डीआईजीको सरुवा गरिएको छ। गृहमन्त्री सुदन गुरूङले डीआईजीको सरुवा गर्ने निर्णय गर्नुभएको हो। सरुवा अनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ भने ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा जिम्मेवारी दिएको छ। यस्तै मधेस प्रदेशमा कार्यरत गोविन्द थपलियालाई काठमाडौँका प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत ओम राणालाई भने प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। डिभिजन वन कार्यालय चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका 5 वर्ष पुराना 5200 क्युफिट सालका काठ व्यवस्थापनको काम शुरू गरेको छ। वन ऐन तेस्रो संशोधन 2079 सालका काठ 5 वर्ष पुराना सिसौ 2 वर्ष पुराना र अन्य काठ 1 वर्ष पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले 5 वर्ष पुराना काठ व्यवस्थापनको काम शुरू गरेको कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनु भएको छ। चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ। आगामी असार 7, 8 र 9 गतेको लागि महाधिवेशनको मिति तय गरिएपछि अहिले जिल्लामा महाधिवेशन व्यवस्थापनको काम अघि बढाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 18 उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँड गरेको छ। अहिले महाधिवेशनको बन्द सत्र र उद्घाटन स्थल छनौट गर्ने काम समेत भइरहेको छ। चितवनको इच्छा कामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ। वडा नम्बर चारका किसानलाई भैँसी पालन प्रबन्धन कार्यक्रम अन्तर्गत अनुदानमा दुहुदा भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनु भएको छ। बागमती प्रदेश र इच्छा कामना गाउँपालिकाको सशर्त अनुदानमा संचालित कार्यक्रम अन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ।

काल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। पहिलो खबरमा अब विदेशको खबर। मध्यपूर्वमा चलिरहेको ईरान अमेरिका द्वन्दको कारण विश्व अर्थतन्त्र कोविड 19 महामारी पछिकै सबैभन्दा सुस्त वृद्धि दरतर्फ जाने जोखिम बढ़दै गएको विश्व ब्याङ्कले चेतावनी दिएको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनमा सन् 2026 लागि विश्व आर्थिक वृद्धि दरको अनुमान 2.9% घटाएर 2.5% झारेको छ। पहिलो खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भएको खेलमा घरेलु टोली क्यानाडा र बोक्सिरियान एण्ड हर्जमोनियाले एक एक गोल बराबरी गरेको छ। टोरन्टो स्टेडियममा सम्पन्न खेलमा बोक्सिरियानका जोभी लुकिसले 2100 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने 79 मिनटमा काइल लारिनले गोल फर्काउँदै क्यानाडालाई बराबरीमा ल्याएको थियो। नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खुल्ला महिला बास्केटबल प्रतियोगिता असारको 1 गतेदेखि शुरू हुने भएको छ। काठमाडौँको किर्तिपुर कवर्ड हलमा हुने प्रतियोगितामा भने मुफसलका 3 सहित 8 टोली सहभागी रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। बिहान 7:15 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। तीन दशकपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। अध्ययन विस्तार सिफारिश प्रकरणमा छानबिन गर्न समिति गठन। कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने नेता डाक्टर कोइरालाको भनाई। चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको तयारी तीव्र। राष्ट्रिय वन क्षेत्रमा रहेका पुराना सार्क काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय। मध्य पूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोरोना पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व ब्याङ्कको चेतावनी। र राष्ट्रिय खुल्ला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुँदै। यसका साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com एकैसाथ प्रसारण भइरहेको बिहान 7:15 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र साइडीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पूर्ण मगर बिदा हुन्छु। नमस्कार।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज साहिलो समय सूचक अहिले बिहानको 7 बज्यो AM
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
2: चैते धानमा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
1: खेतमा पानी जमाइ राख्ने
2: वेबिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
1: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ
4: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगा

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो शाही 99.8 MHz चनौलो चितवनबाट, हाम्रो राति एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz नवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगन पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 30 गते, तदनुसार ईस्वी सन् 2026 जुन 13 तारिक, सक संवत्सर 1948 नेपाल सम्वत 1146 अनलागा रौद्र नामक संवत्सर उत्तरायण ग्रेखमरितो शनिबार रहेको छ आज। अधिक ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ आज, त्रयोदशी तिथि रहेको छ, विशेष गरी त्रयोदशी तिथि रहेको छ, 22 घडी 14 पल रहेको छ। नक्षत्रमा रहेको छ कृतिका नक्षत्र, 48 घडी 9 पला, योगमा रहेको छ शुक्रमा योग रहेको छ 28 घडी 45 पला, करणमा रहेको छ भद्राकरण रहेको छ 49 घडी 17 पला, चन्द्रमा आज मेष राशिमा, श्री सूर्यनारायण सिंह वृष राशिमा, आनन्दादि योगमा आज ध्वज योग रहेको छ। आज बिहान सूर्योदय 5:09 भयो भने सन् सूर्यास्त 6:59 हुनेछ र आजको दिनमान घड़ी 13 घड़ी 50 पला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। र आजको कालबेलाको समय भने रहेको छ साँझको 5:16 छ सेकेन्डदेखि, विशेष गरी साँझको 7:11 सेकेन्डसम्म आज कालबेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यस्तै गरेर कार्यबेला रहेको थियो बिहानको अहिले यतिखेर
बिहानको चाहिँ 5:07:36 6:51:40 कालबेला रहेको थियो, यो कालबेला सकिएको छ। अहिले यतिखेर शुभ बेला शुरू भइराखेको छ, शुभ बेलाको समय रहेको थियो बिहानको 6:51:40 8:35:44 शुभ बेला रहेको छ। लाभ बेलाको समय रहेको छ दिउँसोको 1:47:57 दिउँसोको विशेष गरी 3:32:02 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म गराउँछु। ग्रह गोचर यानि कि सूर्य र नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा चर्चा परिचर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष राशि आउँछ। कृतिका नक्षत्रको प्रथम शरण नाम आउँछ अमृता अथवा अम्बिका अथवा अमृत नाम आउँछ अथवा अर्जुन नाम आउँछ। अन्त्यनाडी राक्षस गर्न परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी मैले गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन अधैर्य व्यवहारले समस्या निम्ति आउला। समयमा बसाउन र सहज नबन्दा शुभ चिन्तकहरू टाढिन सक्छन्। अरूको सुझाव व्यवस्था गर्दा दुःख पाइन्छ। कामको सन्दर्भमा केही वाद विवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्रो विचार पुर्याउनु होला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नु पर्दा महत्वपूर्ण काम बिग्रिने डरले सताउन सक्ने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन समयमा गरिएको कामले हौसला जगाउनेछन्। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुँदै जानेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछन्। व्यापारले फाइदा दिलाउनेछन्। तत्काल धेरै गर्न नसके पनि पछिका लागि जग बसाउने समय भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन समयमा होस नपुग्नाले विवाहमा पछि परेर परिस्थितिवश चिताकामा बाधा पुग्न सक्छ। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। अवसरको खोजीमा केही दुर्दुप गर्नु पर्ला। खर्च बढ्नुको साथै अर्थ अभावको महसुस हुनेछ। समयमै सजग नहुँदा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। चुनौती पन्छाउँदै होसियारीका साथ काम लिनुपर्ने समय राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतले आमदानी बढाउनेछन्। सानो प्रयत्न गर्दा महत्वपूर्ण काम बन्न सक्छ। श्रमको उचित मूल्याङ्कन हुनका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुको साथै उठ्नुपर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापार मनका आयोजन हुन सक्छ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिको लागि केही सामान्य लगानी गर्न पनि सकिने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमणि काम गर्ने समय रहेको छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। मेहनतले नाम राम इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्दै जानेछन्। भूमि बाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापारमा पनि प्रशस्त फाइदै फाइदा हुने खालको यो गुण राशि सीमालाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकेला। समयमा काम पूरा नहुनाले अवसर घुम्न सक्छ। जिम्मेवारी भनी बढ़िरहनेछन्। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट नै धोका पाइने सम्भावना रहेको छ। व्यावहारिक काममा खर्च बढ्दै जानेछन् भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9851 75 223, 9806575 223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हात लागि हुने योग देखिएको छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकेला। गरिआएको कामलाई भने निरन्तरता दिन सकिन्छ। आकर्षण दिनेहरूले झुक्क्याउन सक्छन्। अरूको स्वार्थको लागि उपयोग भएला पेसा व्यापार व्यवसायमा केही मन्दी आउन सक्ने खालको यो गुण राशि तुरालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुनुका साथै मनका धन लाभ हुन सक्छ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोख पूरा हुँदै जानेछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउँदैछ। व्यवसायका लागि यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। आतिथ्यपूर्ण सम्मान समेत प्राप्त हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन व्यापार लगायत आर्थिक लाभ हुने, काममा फाइदा हुन सक्छ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतलाई राम्रो प्रतिफल दिलाउँदैछन्। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। पहिले ईर्ष्या गर्नेहरू नै सहयोग गर्न थाल्दैछन्। तैपनि आफ्नो योजना गोप्य राखेर अघि बढ्दा नै राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुज्नुहोला। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने योग देखिएको छ। आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। पढाइ लेखाइमा समय दिन नसकेला अरूको भर पर्दा काममा बाधा पुग्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। बेसुरमा दिएको वचनले आफैलाई अप्ठ्यारो पार्न सक्छ। नजिकका साथीभाइहरूसँग असमझदारी बढ्न सक्छ। चिताएको काम बिग्रिनाले परिस्थिति अलि प्रतिकूल रहनेछ। पेसा व्यापार व्यवसायमा सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइला। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौताहरू भङ्ग हुन सक्ने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा राम्रो प्रतिफल प्राप्त हुने समय रहेको छ। साथीभाइले पनि राम्रो सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने छ र विशेष गरी समय रहेको छ। भौतिक साधन जुटाउनाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय रहेको छ। मेहनतले प्रतिस्पर्धामा जित हासिल हुनेछ। रोकिया काम पुनः शुरू हुन सक्छ। व्यापारमा पनि मनको धन लाभ हुने खालको योग हुने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सम्पछे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिथि पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँहरूलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु क्या। अब आफूले कति जानेको छु मैले त्यति कुराहरू सिकाउँछु मैले अघि होइन। त्यसो गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ होइन। के हो त यो वेद कतिवटा हुन्छन्, भागवत कतिवटा हुन्छन्, पुराणहरू कतिवटा हुन्छन् होइन, पुराणहरू कतिवटा हुन्छन्, उपपुराण कतिवटा हुन्छन् है, उपनिषद कति हुन्छन् भन्ने विषयमा पनि हामीलाई केही पनि थाहा छैन कसैलाई। कसैलाई थाहा होला, कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिराखेको छु। विशेष गरी चाहिँ वेद विशेष गरी चार प्रकारका वेद हुन्छन्। तपाईँले यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हाम्रा गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँले खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी सुरु भयो, प्रकृति स्वयं देवत्व हो, यो के रहेका छन् त भन्ने विषय पनि चर्चा हुन्छ यसमा चाहिँ ऋग्वेदमा। ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा वर्णन भने गरिएको छ। यसमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। शून्यबाट ऊर्जा, ऊर्जाबाट सृष्टि र आधुनिक विग व्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ। प्रकृति स्वयं देवत्व हो। वेदले के भनेको छ भन्दा अग्नि, वायु, सूर्य, वरुण, इन्द्र आदि प्राकृतिक शक्तिहरू ईश्वरका रूप हुन्। प्रकृतिलाई सम्मान र संरक्षण गर्नुपर्दछ भनेर वेदले सिकाएको छ। यस्तै गरी सत्य एक हो तर त्यसको बोध अलग अलग तरिकाले हुन्छ। एको सब विप्रा बहुधा भवन्ति भन्छ। यसले सहिष्णुता, विविधताको सम्मान र विशाल सृष्टि कोण सिकाउने गर्दछ शुक्ल यजुर्वेदले। विशेष गरी जीवनमा सत्य, तप, श्रद्धा र मित्रको मित्रताको महिमा पनि यसले सिकाउँछ। मन वचन कर्म शुद्ध रहनु पर्दछ भनेर भनेको छ। पूजा पाठ गर्दैमा होइन, मन वचन कर्म र शुद्ध रहनु पर्दछ। परिवार, समाज, छिमेकीसँग सम्बन्ध धर्म पालन गर्नुपर्दछ। परिवारसँग पनि सम्बन्धहरू चाहिँ धर्मको आधारमा पालना गर्नुपर्ने, समाजसँग पनि छिमेकीसँगको सम्बन्धमा पनि धर्म पालन गर्नुपर्दछ भनेर सिकाएको छ। मानव समाज कसरी बन्यो पुरुषोक्त, समाजमा सबै वर्णको महत्व रहेको छ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै एक एक प्रकारका आवश्यक अङ्ग हुन्। जस्तै हाम्रो शरीरमा हातको पनि महत्व छ, टाउको पनि महत्व छ, खुट्टाको पनि महत्व छ, आँखाको महत्व छ, कानको महत्व, जस्तै गरी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यो एक अङ्ग हो। कान भने विभाजन फरक फरक छन् यसका। आँखाले हेर्छ, कानले सुन्छ, मुखले बोल्छ, खुट्टाले हिँड्छ, हातले के गर्छ, लेखपढ गर्ने, भोजन गर्न सजिलो हुन्छ। यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ यो शुक्ल यजुर्वेदमा विशेष गरी त तपाईँको चाहिँ ऋग्वेदमा यसमा हामीले के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँले म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि विशेष गरी हामीले चाहिँ खुलेर सिक्नुपर्ने गर्दछ। ऋग्वेदले संसारको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र
मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ। शुक्ल यजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी शुरू भयो, ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा पनि वर्णन गरिएको छ। मैले तपाईँलाई यो कुरा भनिसकेको छु, हो कि होइन? यस्तै गरी ऋग्वेद मानव जीवन ब्रह्माण्डको मूल दर्शन हो, सबै ज्ञानको आधार यही नैबाट उत्पत्ति भएको छ ऋग्वेदबाट। अब यजुर्वेद, शुक्ल यजुर्वेद, शुक्ल यजुर्वेद पनि हाम्रो गुरुकुलमा पढाइ हुन्छ, विशेष गरी चार वेदमा चारै वेद पढाइ हुने गर्दछ। शुक्ल यजुर्वेद पनि हामीले हाम्रो गुरुद्वारा हामीले पढेको, पहिला सानोमा के सिकाउँदा शुक्ल यजुर्वेदले भन्दा, जीवनमा कसरी अनुशासन राख्ने, पूजा संस्कार कसरी गर्ने, समाज कसरी चलाउने, यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले। यसमा अलिकति तपाईँसँग कुरा गर्नुपर्दाखेरि चाहिँ यज्ञको पूर्ण वैधानिक विधान पनि रहेको छ, कुन यज्ञ कहिले गर्ने, कुन आहुति के भनेर चढाउने, मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने, यजुर्वेदले सबै विधि विस्तृत रूपमा बताउने गर्दछ। 16 संस्कारहरूको आधार यही वेदमा पनि जन्म हाम्रो चाहिँ गर्न सकिन्छ। यस्तै गरी जन्म, नामकरण, उपनयन, विवाह, श्राद्ध सबै विधिहरू यसमा पढ्ने गर्दछन्, 16 संस्कारहरू पढ्ने गर्दछ। अब 16 संस्कारमा के पढ्दछ तपाईँलाई थाहा छ कि थाहा छैन है? यो 16 संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु। आज अहिले यतिखेर पनि हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गरौँ, अनि त्यसपछि तपाईँहरूसँग हामी कुराकानी गरौँला। 16 संस्कारको आधार पनि यही वेदबाट नै उत्पत्ति भएको छ। कर्तव्य धर्म, मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ। कर्मयोगको बिउ यही वेदमा छ। फलमा आसक्ति नगर्नु भनेर पनि सिकाउँदछ, कर्म गर फलमा चाहिँ आसक्त नहो भनेर। मैले तपाईँलाई गीतामा पनि भनेको थिएँ, यो अस्ति दिन गीताको विषयमा पनि जानकारी गराउँदाखेरि, कर्म गर फलको आश नगर। धान त रोप्नु पर्यो, कति फल्छ र आश गर्नु भएन, फल्छ जति तपाईँले मेहनत गर्नुहुन्छ त्यसकै आधारमा धान फल्ने हो, कर्मको आधारमा हो कि होइन? राजा समाज परिवार चलाउने नियम पनि रहेको छ। राजा कस्तो हुनुपर्दछ भनेर पनि वेदले सिकाएको छ, न्याय कस्तो हुनुपर्छ भनेर वेदले सिकाएको छ, परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि वेदले नै सिकाएको छ। विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीलाई वेदले सिकाउने गर्दछ। असत्य, अन्याय, दुराचारबाट टाढा रहनु भनेर सिकाएको छ वेदले। असत्य नबोल्नु, असत्य गर्नु हुँदैन, सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ। अन्याय गर्नुहुन्न कसैले पनि, दुराचार पनि गर्नुहुन्न, दुराचारहरूबाट असत्यबाट हामी टाढा पनि रहनु पर्दछ भनेर वेदले सिकाएको छ। समाजमा सहकार्य, दयालुता, सत्य, शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ। विशेष गरी चाहिँ विशेष गरी यजुर्वेदले कर्म, पूजा, विधि, संस्कार र सामाजिक अनुशासन सिकाउने गर्दछ हामीहरूलाई। विशेष गरी चाहिँ अब हाम्रो सामवेद, संगीत, स्वर, ध्यान, भक्ति र योगको वेद हो। यो के सिकाउँदछ भन्दाखेरि, सामवेदले संगीतको पिता पनि मानिन्छ सामवेदलाई चाहिँ। भारतको शास्त्रीय संगीत, राग, ताल र लय सबै जन्म यही वेदबाट पनि भएको छ। विशेष गरी चाहिँ सामवेदले संगीत सिकाउने गर्दछ। मन्त्रको शक्ति स्वरमा छ, मन्त्र बलियो हुन्छ जब उसको उच्चारण स्वर लय यही हुन्छ। यदि मन्त्र पढ्दाखेरि स्वर सार मिलाउन सकेन, लय मिलाउन सकेन भने त्यो मन्त्र काम लाग्दैन, मन्त्रहीन हुन्छ, शक्तिहीन हुन्छ भनेर भनेको छ। सामवेदले मन्त्रलाई गाउने तरिका पनि दिन्छ। विशेष गरी चाहिँ वेदका मन्त्र कस्ता हुन्छन् भने, म तपाईँ एउटा भन्न मन लागिहाल्यो, एउटा सुन्नुहोस् है त म तपाईँलाई, हरे

यहाँद्वारमा कहाँ यहाँ यस्तो खालको मन्त्रहरू हुन्छन् वेदमा है, यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै हरे अम्मा नमः सम्भवाय चमयो भवाय च नमः शङ्कराय चमयस्कराय च नमः शिवाय च शिवतराय च। यो जस्तै हामीले तपाईँको चाहिँ जलहरू चढाउँदा शिवजीलाई पनि यो मन्त्रद्वारा हामीले चढाउन सकिन्छ होइन। अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुपर्छ, बाहिरी स्वरले हामी बोले जस्तो तरिकाले मन्त्र पढाइ वेदका मन्त्रहरू हुँदैन। कण्ठबाट निकाल्नुपर्छ, भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ। विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ, यो मैले तपाईँले भनिसकेको छु। ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ। ध्यान एकाग्रता र भक्ति बढाउँछ, ध्यानले एकाग्रता भक्ति बढाउँदछ। मैले तपाईँलाई भनेको छु ध्यान गर्न सिक्नुपर्छ। कसैलाई मानसिक तनावहरू धेरै छन्, टेन्सन धेरै रहेको छ, निन्द्रा लाग्दैन भने तपाईँले ध्यानमा बस्ने गर्नुहोस्। बिहान बेलुका मजाले ध्यानमा आँखा चिम्मा हल्का आँखा चिम्मा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस्। यसले पनि तपाईँलाई भक्ति बढाउँछ, मानसिक यसले चिन्ताहरू कम गराउँछ, मानसिक दिमागलाई यसले असर गर्दैन, दिमागलाई यसले शान्त रेस्ट गराउँछ। अब भक्तिको उत्कर्ष सामवेदले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ। ईश्वरप्रति प्रेम समर्पण र सुर तालको माध्यमबाट पूजा पनि हुने गर्दछ। विशेष गरी चाहिँ वैदिक गायन उदात्त अनुदात्त स्वरित उच्चारण मन्त्र उच्चारण गर्दाखेरिका नियमहरू चाहिँ जसले तरङ्गी शक्ति बढाउने गर्दछ, उदात्त अनुदात्त र स्वरित संगीत आध्यात्मिकमा जोडिन्छन्। सामवेदका रागहरूको प्रभाव मन शरीर र आत्मामा पर्दछ। आज पनि अनेक शास्त्रीय रागहरू यिनै स्वर प्रतिबाट पनि बनेका छन्। विशेष गरी सामवेदले संगीत भक्ति ध्यान सिकाउँछ, मन्त्रले स्वर शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेद पनि रहेको छ। वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन् हाम्रो वेदहरूको लागि चाहिँ, विशेष गरी मूल आधार हो। यस्तै गरी चाहिँ अथर्वेदमा स्वास्थ्य उपचार गृहस्थ जीवन सुरक्षा यो जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्वेदले सिकाउने गर्दछ। अथर्वेदलाई जीवन व्यवहारको वेद भनिन्छ। स्वास्थ्य औषधि परिवार सुरक्षा घर व्यवस्था तन्त्र वशीकरण वास्तु सबै अथर्वेदले सिकाउने गरेको छ। विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा 700 भन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरिएको छ। रोग कसरी हुन्छ, कसरी निको पार्ने यो सिकाएको छ। मानसिक रोग डर तनाव हटाउने उपाय पनि सिकाएको छ। आजभोलि त धेरैलाई रोग लागेको छ। खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ। त्यस्तै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ। खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पारा खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने। त्यही भएर मैले भन्छु नि घरको जग राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ। वेदले के भन्छ हो त्यसको आधारमा हामी टेकेर अगाडि बढ्नुपर्ने हुन्छ। घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ। रक्षा र सुरक्षाको विज्ञान पनि वेदले भनेको छ। नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ, दुष्ट दृष्टिबाट कसरी

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: चैते धानमा नेक ब्लास्टको समस्या,
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइ राख्ने,
5: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जान

जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

यस्तो एक साँझ आउला, एक रात आउला, तिम्रो आँखामा पनि बरसात आउला, रातको सुरुवात जसको अँगालोमा भए पनि, म त्यही रातमा बिउँझिँदा तिमीलाई मेरो याद

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

आजको नेपाली खबरमा विनु शर्माको नमस्कार। बजेटमा चुहावट भएको भन्दै छानबिन समिति बन्नुपर्नेमा विपक्षीको जोड़, सत्तापक्षीय संसदको गरिमाप्रति अनभिज्ञ रहेको कांग्रेस सांसद केरूङको आरोप, एमाले पुनर्गठनबारे छलफलका लागि गुण्डुमा ओलीद्वारा बैठक आह्वान, वायुसेवा निगममा योग्यता पन्छाएर बढ़ाउनु क्रम अनुसार गरिएका नियुक्ति सर्वोच्चद्वारा बदर, निर्माण सामग्रीको मूल्य वृद्धिले सड़क योजनाका कार्य प्रभावित, चर्चित सेठ सन्तोष शाह जनकपुरबाट पक्राउ, चेक अनादर मुद्दामा अनुसन्धान शुरू, बाँदर आतंकले अन्नबाली सखा पारेपछि विकल्प खोज्दै बागलुङका किसान, काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका मध्ये छ जनाको शनाखत, रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरे चारजना पक्राउ, अमेरिका र इरानबीच ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज खोल्न दुवै पक्ष सहमत, युक्रेनी ड्रोन आक्रमणको उद्देश्य भ्रम फैलाउने रहेको पुटिनको दावी, र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत, पाराग्वे 4-1 गोल अन्तरले पराजित, आज मध्यराती कतार र स्विजरल्याण्डले प्रतिस्पर्धा गर्ने।

0: नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। छानबिन समिति बन्नुपर्नेमा विपक्षीको जोड सम्बन्धी खबरबाट बजेटमा छुवावट भएको भन्दै छानबिन समिति बन्नुपर्नेमा सबै विपक्षीहरूको एक स्वर रहेको नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले बताउनु भएको छ। उहाँले कार्यकारी प्रमुख र सत्तापक्षीय संसदको गरिमा र मूल्य मान्यताप्रति पूर्णतः नभिज्ञ रहेको आरोप समेत लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भाषामा पत्रकार खेम्बमसँग कुराकानी गर्दै सरकारले संसदलाई बिजनेस दिने र जनसरोकारका मुद्दा सुन्ने थलोका रूपमा नभई केवल अवरोध सिर्जना गर्ने केन्द्रका रूपमा मात्र सरकारले संसदलाई उपयोग गरेको उहाँले बताउनु भएको छ। अर्को प्रसंगमा अर्थमन्त्री सोडिम वाग्लीले करको दर हेरफेर गरेको गम्भीर आरोप लगाउँदै उहाँले गृहमन्त्री सुदन गुरूङको जस्तो नाम मात्रको डमी आयोग नभई निष्पक्ष छानबिन आयोग गठन हुनुपर्ने अडान दोहोर्याउनुभयो। प्रतिपक्ष दलहरूको यो साझा माग रहेकोले गर्दै उहाँले औपचारिकताका लागि मात्र गरिने अनुसन्धानको प्रवृत्ति गलत भएको औल्याउनुभयो। गल्ती ठहरिए सार्वजनिक जीवन र पद त्याग गर्न तयार हुने अर्थमन्त्रीले निष्पक्ष छानबिनको सामना गर्न डराउनु नहुने उहाँको भनाई छ। यसै गरी संसद राष्ट्रिय सार्वभौमिकता देशको स्वाधीनता र कूटनीति जस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विवेक प्रयोग गर्नुको साटो बिना कारण ताली बसाएर समर्थन गर्ने प्रवृत्तिको समेत केरुङले कड़ा आलोचना गर्नुभयो। त्यस्तै नेकपा एमालेका नेता ऐन महरले संसदीय काम कार्यवाहीलाई रचनात्मक रूपमा अघि बढ़ाउन आफ्नो पार्टी सहमत भएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा बोल्दै उहाँले प्रतिपक्षको भूमिका सधैँ विरोध मात्र गर्ने नभई आवश्यकता अनुसार संयमित भएर सत्तापक्षलाई सहयोग गर्ने समेत रहेको स्पष्ट पार्नुभयो। नेता महरले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसपीले तटबन्ध निर्माणमा अवरोध पुर्याउँदा समेत प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति बारे जवाब नदिनु दुःखद भएको टिप्पणी समेत गर्नुभयो। राष्ट्रियता र सीमा सुरक्षा जस्तो गम्भीर विषयमा प्रधानमन्त्रीको फितलो अभिव्यक्ति आउनु र त्यसमा सत्तापक्षका सांसदहरूले ताली बजाउनु आपत्तिजनक रहेको भन्दै उहाँले आलोचना गर्नुभयो। त्यसै गरी प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निरीह देखिएको महरको आरोप थियो। नेकपा एमाले पुनर्गठन कार्यदल सक्रिय भइसके अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल थाल्नु भएको छ। शनिबार पुनर्गठन कार्यदलले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षसँग छलफल गर्दैछ। कार्यदलले झण्डै 20 दिन विलम्ब गरेर छलफल शुरू गरेको जबकि जेठ 10 गते बनेको समितिले असार 10 भित्र प्रतिवेदन नै बुझाउनु पर्नेछ। कार्यदलको पहिलो बैठकमा अध्यक्ष ओली आफै सहभागी भएर एकताको सन्देश दिनुपर्ने बताउनु भएको थियो। नेतृत्व परिवर्तनको माग उठिरहेका बेला कार्यदलको पहिलो बैठकमा आफै सहभागी भएर उहाँले त्यो बहसलाई मत्थर पार्न खोजेको आरोप लागिरहेका बेला ओलीले भोलि आफै केन्द्रीय सदस्य प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षसँग छलफल गर्न लाग्नु भएको हो। एमाले सचिव महेश बस्नेतका अनुसार एमाले बागमती प्रदेश कमिटिको बैठक जारी छ। बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। भोलिको बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ। लगतै निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले छलफल थाल्नेछ। प्रदेशभित्र भूगोलसँग जोडिएका केन्द्रीय सदस्य प्रदेश पदाधिकारी र जिल्ला पदाधिकारी बीच अन्तर्क्रियात्मक बैठक बस्नेछ। संयोजक पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल सहित नेताहरू सहभागिता रहने जनाइएको छ। दिउँसो 4 बजे अध्यक्षले गुण्डु बोलाउनु भएको छ भने उक्त छलफलमा पनि प्रदेशभित्र भूगोलसँग जोडिएका केन्द्रीय सदस्य प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरूसँग भेटघाट कार्यक्रम तय गरिएको जनाइएको छ। पछिल्लो समय ओली सक्रिय रहनु भएको छ। यसबीचमा उहाँले प्रदेश प्रदेशका केन्द्रीय सदस्यहरूलाई बोलाएर छलफल गरिरहनु भएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजय हुनुभएको छ। भाजपाको शुक्रबारदेखि पोखरामा प्रथम अधिवेशन शुरू भएको थियो। नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा त्रिपाठीले 234 मत ल्याएर विजयी हुनुभएको हो। उहाँ प्रदेश समितिको निवर्तमान महामन्त्री समेत हुनुहुन्छ। सभापतिका प्रत्याशीहरू निवर्तमान सभापति एवं प्रतिनिधि सभाका सांसद राजन गौतमले 182, माधव कडेलले 11 र डाक्टर हरिकार्कीले 2 मत प्राप्त गर्नुभएको छ। राष्ट्रपतिको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको 51% मत पाउनुपर्ने व्यवस्था छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यता क्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नु भएको थियो। हिजो एसरिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामी छाने र लीलाराज ठकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्र नगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ़दा चालू आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। अलकत्रा लगायत निर्माण सामग्रीको अभावले निर्माण अगाडि बढ़न नसकेको जनाइएको छ। सड़क डिभिजन कार्यालय महेन्द्र नगरका सूचना अधिकारी इन्जिनियर हरिप्रसाद जोशीका अनुसार चालू आर्थिक वर्ष 2082-83 पानी खोला पुल र दोदा देखत भूली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सड़क कालोपत्र सम्बन्धी धेरै आयोजना प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका छन्। काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये 6 जनाको शनाखत भएको छ। शुक्रबार दिउँसो बनेपाबाट पकुण्डे बेसीतर्फ जाँदै गरेको 5-3-6-8-3-9-8 नम्बरको बस नमो बुद्ध नगरपालिका 2 बुच्चाकोटमा दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको थियो। तीमध्ये 6 जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। रोसी गाउँपालिका 7 34 वर्षीय फूलमाया तामाङ, रोसीको वडा नम्बर 6 75 वर्षीय इन्द्रबहादुर साक्री, 8 ओडाका 60 वर्षीय प्यारी माई तामाङ, दैलेख खर भएका 30 वर्षीय बमबहादुर भण्डारी, काभ्रेकै रोसी गाउँपालिका 6 45 वर्षीय मेघबहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका 4 22 वर्षीय सुमी तामाङ मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ। बमबहादुर नेपाली सेनाको अमलदार रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ भने बाँकी 2 जनाको पहिचान खुलाउन सोधपूछ भइरहेको जनाइएको छ। चर्चित नेपाली सेफ सन्तोष शाहलाई चेक अनादर सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई कैराती जनकपुरबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार गौरीधार स्थित एक रेस्टुरेन्टमा खरिद बिक्रीको कारोबारका क्रममा दिएको चेक साट्न जाँदा अनादर भएको भन्दै उजुरी परेपछि शाहलाई नियन्त्रणमा लिएको हो। सोही मुद्दामा नारायण शाहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जिल्ला अदालत काठमाण्डुबाट पक्राउ अनुमति लिएपछि दुवैजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूमाथि बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धी आरोपमा थप अनुसन्धान भइरहेको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छ भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 बस्ने सुर्खेत घर भएका 34 वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका 1 बस्ने सिन्धुपाल्चो घर भएका 22 वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका 15 बस्ने जाजरकोट घर भएकी 34 वर्षीय कविता सिंह र काठमाडौँ चन्द्रागिरी नगरपालिका 11 बस्ने धादिङ घर भएका 25 वर्षीय विश्व राई रहेका छन्। बागलुङका किसानले बाँदर आतंकका कारण परम्परागत खेती गर्न छाडेका छन्। बसाई सराईका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदर आतंक बढ़ेको हो। खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापर लगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने खेती गर्न थालेका हुन्। किसानले खाद्यबारीको विकल्पमा अकबरी खुर्सानीको खेती गर्न थालेका छन्। जिल्लाको काटेखोला गाउँपालिका 8 किसान प्रेम प्रसाद कडेलले मकै पाउन थालेदेखि बाँदरले नष्ट गर्न शुरू गर्ने भन्दै अहिले मकै नलगाएर अकबरी खुर्सानी लगाउन थालेको बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इरान र संयुक्त राज्य अमेरिका बीच जारी सैन्य तनाव अन्त्य गर्न ऐतिहासिक सम्झौता अन्तिम चरणमा पुगेको छ। प्रस्तावित सम्झौता अनुसार विश्वकै रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने र सैन्य तनाव घटाउने सहमति भएको इरानले जनाएको छ। इरानी विदेश मन्त्री सैयद अब्बास अराक्चीका अनुसार अमेरिकासँगको सम्झौतामा इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी हटाउने विषय पनि समावेश छ, तर इरानको आणविक कार्यक्रमबारे विस्तृत वार्ता पछिल्लो चरणमा हुने बताइएको छ। अमेरिकी अधिकारीहरूले भने इरानले आफ्नो प्रतिबद्धता पूरा गरेपछि मात्र नाकाबन्दी हटाउने र आर्थिक लाभ दिने प्रक्रिया अघि बढ़ने बताएका छन्। त्यस्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रूसमाथि गरेको बढ़दो ड्रोन आक्रमणको उद्देश्य भ्रम फैलाउने र देशको अर्थतन्त्रलाई क्षति पुर्याउने रहेको बताएका छन्। युक्रेनले हालैका महिनाहरूमा रूसमा अझ गहिरो प्रहार गरेको छ। कियेभले पछिल्लो समय नियमित रूपमा तेल प्रशोधन केन्द्रहरू र निर्यात क्षेत्रहरूमा प्रहार गरिरहेको छ। नेता पुटिनले युक्रेनी आक्रमणले आर्थिक क्षति भएको स्वीकार गर्दै सबै कुरा तत्काल पूर्ववत अवस्थामा आएको दावी गरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजय शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गरेको थियो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाटिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। पाराग्वेका लागि भने मौरिसियाले 73 मिनटमा 1 गोल फर्काएका थिए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराति 1:15 कतार र स्विजरल्याण्ड, 7:45 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:45 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्स गोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बजेटमा चुहावट भएको भन्दै छानबिन समिति बन्नुपर्नेमा विपक्षीको जोड़। सत्तापक्षीय संसदको गरिमाप्रति अनभिज्ञ रहेको कांग्रेस सांसद केरुङको आरोप। एमाले पुनर्गठनबारे छलफलका लागि गुण्डुमा ओलीद्वारा बैठक आह्वान। वायु सेवा निगममा योग्यता पन्छाएर वणानुक्रम अनुसार गरिएका नियुक्ति सर्वोच्चद्वारा बदर। निर्माण सामग्रीको मूल्य वृद्धिले सड़क योजनाका कार्य प्रभावित। चर्चित सेफ सन्तोष शाह जनकपुरबाट पक्राउ। चेक अनादर मुद्दामा अनुसन्धान शुरू। बादुर आतंकले अन्नबाली सखा पारेपछि विकल्प खोज्दै बागलुङका किसान। काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका मध्ये 6 जनाको शनाखत। रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने 4 जना पक्राउ। अमेरिका र इरान बीच ऐतिहासिक सम्झौताको तयारी। युद्ध अन्त्य र होर्मुज खोल्न दुवै पक्षीय सहमत। युक्रेनी ड्रोन आक्रमणको उद्देश्य र भ्रम फैलाउने रहेको पुटिनको दावी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत। पाराग्वे 4-1 गोल अन्तरले पराजित। आज मध्यराति कतार र स्विजरल्याण्डले प्रतिस्पर्धा गर्ने।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
5: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
7: आमा, मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
8: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
6: कहाँबाट कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसुक।
4: चैते धानमा नेक ब्लास्टको समस्या,
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
5: खेतमा पानी जमाइराख्ने,
4: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

नौ दिनको भजन संकीर्तन नौ दिनको र यस कार्यक्रमका कथावाचक ज्यू अर्का गुरुज्यू र यो समिति आयोजक कमिटी ज्यू हाम्रा पत्रकार ज्यू अत्यन्त महनीय मेरो छोरी सिर्जना यहाँ सम्पूर्ण श्रद्धालु भक्तजनहरू सम्पूर्णलाई म यस मञ्चबाट नमन गर्न चाहन्छु। स्वीकार्नुहोस् नमन। यो समारोह हामी के का लागि गरेका छौँ? यो पुरुषोत्तम महिनाको महायज्ञ हामी सुरुवात गर्यौं, तर यसको के हो त मकसद सबैले बुझेको छ र हामीले हाम्रो गुरु योगी नरहरि आचार्य उहाँको हर ठाउँमा यज्ञ हर ठाउँमा यज्ञ गरिरहनु हुने गुरु म त उहाँको उपाध्यक्ष उहाँको शरीर हुँदाखेरि उहाँ अध्यक्ष म हुँ।

हामी आज पनि हामी घरमा दोस्रो दर्जाको नागरिक नै छौँ, हामी पीडित नै छौँ। तर हामी के का लागि पीडित भएको? हाम्रै कारणले पीडित भएको हो, हामी आफैले हामीलाई पीडित बनाएको हो। त्यसकारण हामी पनि संयमताका साथ अनुशासित भएर मर्यादा गर्ने ठाउँमा हामीले मर्यादा गर्नै पर्छ, हरेक ठाउँमा झुक्नै पर्छ। फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र उर्लदो खरे हेर कतिको गडगडाउँछ। फलेको वृक्षको हाँगो जहाँ पनि झुकेकै हुन्छ। त्यसकारण म धेरै कुरा नभनिकन म सिर्जना हाम्रो पत्रकार उत्कृष्ट पत्रकार मात्रै नभइकन यो धार्मिक क्षेत्रको हर ठाउँमा पुग्ने सफल एउटा यात्री उनलाई म यहाँ यही मञ्चबाट के भन्न चाहन्छु भने धन उनीको मन हुँदैन, मन उनीको धन हुँदैन। भगवानले यो सबै दिव्य पुरा गर्छ के उद्देश्यले यो गर्न खोजेको हो? यदि पुरा भएन भने मलाई आएर यो कुरा हामीले इच्छा राखेको यो पुरा हुन गाह्रो भयो भनेर सिर्जनाले आएर मलाई भन्यो भने म पुरा गर्न प्रतिबद्धता तपाईँहरूको अगाडि जनाउँछु। मैले यति भन्दै तपाईँहरू हेर्नुहोस् भजन गाउनुहोस्, अति मिठो भजन, अति जागरूकताका साथ भजन गर्न आउनु भएको छ। म धेरै लामो लम्बा चौडा कुरा नभनिकन मेरो वाणीलाई यही विश्रान्ति दिएर म बिदा पनि हुन चाहन्छु। हस्, जय श्री

जय होस्। यतिखेर जिल्ला वैदिक सनातन धर्म सेवा समितिले आफ्नो भजन प्रस्तुति दिइसक्नुभयो, एकचोटि उहाँहरूको लागि ताली दुवै हात माथि उचाली। अबको क्रममा राधा कृष्ण आमा समूह लाई म स्टेजमा आउनको लागि अनुरोध गर्दछु। राधा कृष्ण आमा समूह भरतपुर चार धर्मपद टोल विकास संस्थाबाट हुनुहुन्छ। गौरी सापकोटाज्यू, गंगा सापकोटाज्यू, भावना कण्डेलज्यू, विष्णु सापकोटाज्यू, नारायण प्रसाद खरालज्यू, काशीनाथ सापकोटाज्यू, कृष्ण प्रसाद खरेलज्यू, दुर्गा गौतमज्यू, कमला गौतमज्यू र शोभा कण्डेलज्यू, हजुरहरू आउँदै गर्नुहोला। म त्यो पूर्व एउटा उद्घोष गर्न चाहन्छु। धेरै भक्तहरू यहाँ अगाडि नाचिदिनाले पछाडि हेर्ने भक्तहरूलाई अत्यन्तै कठिन भयो। हजुरहरू दुई तिनजनासम्म ठिकै छ, त्योभन्दा बढी ननाचिदिनु होला। कोही यतापट्टि नाच्नु पर्यो, कोही थोरै साइडमा नाचिदिनु पर्यो, क्यामेरा पनि छेकियो, अनि पछाडिबाट त हामीले केही देख्न पाएनौ भनेर भक्तहरू अत्यन्तै क्रूर हुनुभएको छ। यो सबै क्रूर मै माथि खन्याउनु होला, यो पनि भन्न चाहन्छु। जय होस्। राधा कृष्ण आमा समूहलाई म स्टेजमा बोलाउँछु। यसै क्रममा हाम्रो सञ्जु जङराडाज्यू आउनु भएको छ, वैदिक विश्व हिन्दू महासंघ। यहाँ सञ्जु जङराडाज्यू, मिलन श्रेष्ठज्यू, योगेन्द्र नेउपानेज्यू, जीवन लामाज्यू, गीता लामा तामाङज्यू, शर्मिला चालिसे आचार्यज्यू, राजकुमार आचार्यज्यू, सरस्वती सुनारज्यू, पवित्र शर्माज्यू, मन्जु पौडेलज्यू, हाम्रो व्यास गुरुदेवको करकमलबाट यहाँहरू रुद्राक्ष ग्रहण गरिदिनु होला। मैले भर्खरै नाम उद्घोष गरेका व्यक्तित्वज्यूहरूले यतिखेरको क्रममा राधा कृष्ण आमा समूह आइपुग्नु भएको छ भने अब मौला कालिका भजन समूह, हजुरहरूको नाम मैले प्राप्त गरेको छैन, मौला कालिका भजन समूह

यतिखेर हाम्रो ब्याचमा बागमती प्रदेश सहकारी मन्त्री प्यारो दिज्जु भन्ने रुचाउँछु, जहाँ पनि पुग्नुहुन्छ दुःखीहरूको सेवामा त्यत्तिकै तल्लीन हुनुहुन्छ, जता पनि मैले दिदीलाई देख्ने गर्छु। बिनु रायमाझी दिज्जु आउनुभएको छ, म त दिदी नै भनेर उद्घोष गरेँ। दिदी हजुरको चरण कमलमा दण्डवत छ, अत्यन्तै माया गर्नुहुन्छ। एकचोटि दिदीको लागि यहाँहरू सबैको करकमलबाट सम्मान स्वरूप ताली बजाइदिनुहोला। जय होस्। यस्ता व्यक्तित्वहरू हुनुहुन्छ र हामी यो धर्म संस्कृतिको लागि अझै ऊर्जा थप्ने काम भएको छ। हामीलाई अझै यो कार्यक्रमहरू गर्नको लागि दिव्य ऊर्जा प्रदान गर्नुभएको छ, उहाँहरू प्रति विशेष आभार व्यक्त गर्न चाहन्छु। यहाँ धेरै महिला समूहहरू देखेको छु, धेरै व्यक्तित्वहरू देखेको छु। हजुरहरूलाई शौचालय जानु पर्यो भने यता दायाँतर्फ महिलाहरूको लागि पछाडि पृष्ठभागमा जानुहोला, पुरुषहरूको लागि थोरै अगाडिपट्टि छ। हजुरहरू अग्रभागमा पछाडि महिला समूह, अगाडि पुरुषहरू। हजुरहरूलाई लाग्यो भने तिर्खा लाग्यो भने जलपानको लागि त्यता दाजुहरू खटिरहनु भएको छ, त्यता जानुहोला। धेरै उभिनु भएको छ, यदि बीचमा कतै ठाउँ खाली छ भने आयोजक टिमहरू पनि कतै मेरो यो आवाजलाई सुनिरहनु भएको छ भने म्याट अझै थप्नुपर्ने भयो। थोरै अगाडि ठाउँ छ, यहाँ म्याट थपेर भए पनि भक्तहरूलाई राख्नु पर्यो। यस्तो उष्ण समयमा पनि, गर्मीको समयमा पनि यति धैर्य भएर बसिदिनु भएको छ, एकचोटि आफ्नो लागि आफैले ताली बजाइदिनुहोस् त। यो अमूल्य समय हजुरहरूले दिनुभएको छ, हजुरहरूप्रति सबैप्रति म अर्जुन सापकोटा भजन प्रतियोगिताको संयोजकको रूपमा रहेर यहाँहरूको सेवा गर्ने अवसर दिनुभयो। हजुरहरूको लागि म मेरो शिर निहुराएर हजुरहरूको चरण कमलमा दण्डवत छ। राधे राधे, जय होस्। मौला कालिकाको मैले नाम लिस्ट पाइसकेको छैन, यस राधाकृष्ण आमा समूहपछि मौला कालिका समूह हुनुहुन्छ। हजुरहरू तम तयारी अवस्थामा रहनुहोला। जय होस्। अबको क्रममा राधा कृष्ण आमा समूह भरतपुर चार धर्मपथ टोल विकास संस्थाको लागि ताली खोइ त। भक्तहरूले अगाडि नछेक्दिनु होला, नाच्ने दुई तिनजना नाच्नु होला, साइडमा गरौं। अबको क्रममा राधा कृष्ण आमा समूह आफ्नो प्रस्तुति अगाडि बढाइदिनु होला। जय होस्।

programa no que tem para me ligar? Pô, aí o que meu pai tem? Pô, deu

0: होस्, गल्ती भए क्षमा पाम, अब राम राम भन्दै घर जाम, हो कि होइन? अहिले जाने बेला भएको छैन नि, फेरि बस्नुहोस् है। आज सबै प्रतिस्पर्धीहरूको सबैको भजन सुन्ने हो है। यतिखेर राधा कृष्ण आमा समूह भरतपुर चारबाट आफ्नो भजन प्रस्तुति गर्नुभयो, एकदमै आदरणीय व्यक्तिहरू हुनुहुन्छ। हाम्रो सामाजिक धार्मिक व्यक्तित्व नारायण प्रसाद खरालज्यूलाई पनि यो टिममा देखिरहेको छु, काशना सापकोटाज्यूलाई देखिरहेको छु, कृष्णज्यू एकदमै आदरणीय व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूको लागि एकचोटि फेरि दुवै हात माथि उचाली जय होस्। अबको क्रममा धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट एक नवलपरासीबाट हुनुहुन्छ, जसमा ढगबहादुर कार्कीज्यू, भीम सुवेदीज्यू, खडानन्द चापागाईज्यू, वेद प्रसाद पौडेलज्यू, भगवती अधिकारीज्यू, पवित्र कार्कीज्यू, गोमा पौडेलज्यू, सिर्जना भूषालज्यू, तुलसी सिग्देलज्यू, जमुना कण्डेलज्यू, मौला कालिका मन्दिर गैंडाकोट एक नवलपरासीका टीमलाई छिटो भन्दा छिटो मञ्चमा आएर आफ्नो प्रस्तुति दिनको लागि अनुरोध गर्दछु। त्यसपूर्व हाम्रो श्रद्धेय हिरालाल गुरुदेवले केही सचिवालयका केही सम्मान कार्यक्रमहरू छन्, दुई चारवटा सम्मान कार्यक्रम जोड्नुहुनेछ गुरुदेवको कर कमलबाट, यहाँहरूले सम्मान लिनुहोला यथाशीघ्र, छिटोभन्दा छिटो मौला कालिका मन्दिर गैंडाकोट एकलाई यता मञ्चतर्फ रेडी अवस्थामा तयारी अवस्थामा बसिदिनु पनि सविनय अनुरोध गर्दछु। जय होस्।
1: राधा सर्वेश्वर भगवान को, हरिहर भगवान को। आज चार साढ़े चार पांच पनि बज्न सक्छ, हजुरहरु नआत्तिनुहोला, धैर्य धारण गरेर बस्नुहोला, पानी प्रशस्त पिउनुहोला। महिलाहरूको लागि शौचालय यता पछाडि छ, दुईवटा टिनले बारेर बनाएको छ। पुरुषहरू साथीहरू यता गइदिनुहोला, प्रचण्ड गर्मी छ, जे छ भगवानले परीक्षा लिनुभएको छ, आज पास हुनुपर्छ। छिटो छिटो म नाम बोल्छु, एकदमै छिटो आएर समय पनि दान गरेर हामीलाई सहयोग गरिदिनु होला। र यो तपाईँहरूको हातमा चिट छ भने एकछिन आएर 20-22 जना आएर छिटो छिटो मलाई चिट दिँदै यहाँ सचिवालयको काम घटाउँदै गरौँ। कर्मकुमारी पन्थी गैंडाकोट 2 1120 प्रदान गर्नुभएको छ। कर्मकुमारी पन्थीजी, मधुसूदन गुरुदेव हजुरलाई मैले यहाँ दुःख दिएँ, ल छिट्टो आउनुहोला। जसको नाम लिएँ टोली प्रमुख उता बस्नुहोला, हजुरहरूको समय घटेको छैन। एकदम छिटो आउनुहोस् है, एकदम छिटो। नीलकण्ठ एवं प्रज्ञा मरासिनी गैंडाकोट 2 1125 रामकृष्ण मरासैनी गैंडाकोट 2 1150 एकदम छिटो आउनुहोला। एकैजना आएर लिएर जानुभए पनि हुन्छ। सिर्जना टोल विकास आमा समूह भरतपुर 7 5555 सिर्जना टोल विकास आमा समूहको प्रतिनिधि चाहिँ आउनुहोला। अरू धेरैलाई बोलाउने समय यहाँ वातावरण छैन, भिड धेरै छ। कृष्ण प्रसाद पोखरेल रनपा 10 चितवनबाट 1125 भानुभक्त पौडेल 1115 भानुभक्त पौडेलजी विष्णु माया पौडेल भरतपुर 7 सिर्जना चोक 1151 विष्णु माया पौडेलजी निशा खरेल भरतपुर 12 1005 निशा खरेलज्यू भरतपुर 12 ज्योतिष पण्डित शास्त्री श्री गोविन्द गोविन्दानन्द चैतन्य शिवालय मन्दिर 10,659 फेरि 5,115 थपेर 11,174 प्रस्तुत हुनुभएको छ हाम्रो आदरणीय गुरु ज्योतिष पण्डित शास्त्री श्री गोविन्दानन्द चैतन्यज्यू। जोरदार तालीको साथमा चैतन्य गुरुदेवलाई आएर एउटा रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गरे। तीर्थराज पोखरेल भरतपुर 2 1110 तीर्थराज पोखरेलजी माधव पौडेल भरतपुर 11 भोजाड 1115 माधव पौडेलजी जानुका सिग्देल भरतपुर 12 जानुका सिग्देल 1005 जानुका सिग्देलजी, अनि रिम्मी लाल एवं हरिकला, भरतपुर एघारबाट 2100 प्रदान गर्नुभएको छ। कृपया नातिकन अक्षरले बुझिने गरेर लेखिदिनु होला है। मैले विनम्रताको साथमा अनुरोध गरेँ, नाम तल्लमाथि भयो भने भक्तहरूलाई दुःख लाग्छ, नातिनु होला, छिटो छिटो गर्नुहोला। कस्तुरी टोल आमा समूह भरतपुर 12बाट 2145, कस्तुरी टोल आमा समूह, राधिका अधिकारी, राधिका अधिकारी भरतपुर 2150, राधिका अधिकारीजी। रामराज न्यौपाने भरतपुर 7 कृष्णपुरबाट 1150, रामराज न्यौपानेज्यू। विमला भट्टराई भरतपुर 7 कृष्णपुरबाट 1111, स्वर्गीय शालिग्राम पौडेलको सम्झनामा छोरीहरूबाट भरतपुर 26, 1705। राम जानकी मन्दिर भरतपुर 18 गुञ्जनगरबाट 5555, राम जानकी मन्दिरको अध्यक्षज्यू। निरमाया मल्ल ठकुरी भरतपुर 12 गोन्द्र्याङबाट 1005। अहिले आउनु भएन भने दोस्रो पटक दोहोऱ्याउने, पर्खिरहने, हामीसँग समय छैन। राधा एवं कमला पौडेल भरतपुर 10, 1005। शान्ति देवी सापकोटा भरतपुर 4 लङ्कु 1150। चण्डिका देवी अधिकारी भरतपुर 16, 1125। अमर गुरुङ भरतपुर 10, 1060। निमा मोक्तान रत्नगर 4, 1100। नारायण प्रसाद पाण्डे भरतपुर 2 क्षेत्रपुर 1005। सजित श्रेष्ठ रत्नगर 9 भानुचोकबाट 1150, सजित श्रेष्ठ। शुभ बिहानी आमा समूह भरतपुर 8, 3500, शुभ बिहानी आमा समूह। देवी पौडेल भरतपुर 4 धर्मचोक 1155, देवी पौडेल। अरू हजुरहरूको हातमा रसिद छ भने छिटो छिटो लिएर आउनुहोला।

0: हातमा रसिद छ भने आधा मिनट भित्र हजुरहरू उठेर आउनुहोस्, नत्र हामी फेरि भजनमा जोडिन्छौ, अर्को विश्राममा मात्रै गर्नेछौ। सचिवालयका कामहरू पनि हामी घटाउँदै जानेछौ। भिड धेरै छ, नआत्तिनुहोला, गर्मी पनि छ, हामीलाई पनि झन्, हामी त खोप्पोमा छौँ, यहाँ यो खोप्पोमा नि पाकेका छौँ हामी। ठिक छ, जे छ जस्तो छ, भगवानको कृपाले यो यहाँ बाटोमा धेरै भिड नगरिदिनु हुनको लागि थोरै बाटोमा भिड नगरिदिनु होला, बरु यो साइडमा आउनु होला। म्याटहरू कहीँ आवश्यकताभन्दा कहीँ डब्लिएर परेको जस्तो लागेको छ। हिजो अस्ति प्रशस्तै माइकहरू म्याटहरू हुन्थ्यो, आज अलि कम भएको महसुस भएको छ। कहीँ छ भने हाम्रा स्वयंसेवक मित्रहरूले खाली नराखेर यहाँ अगाडि ल्याएर पनि ओछ्याइदिनु होला। गणेश आमा समूह भरतपुर दुई गणेश मार्ग 10,105 प्रदान गर्नुभएको छ। गणेश आमा समूह भरतपुर दुईबाट आएर रुद्राक्ष ग्रहण गरिदिनु होला। हिमकला भूषाल फुटबलबाट 1,105 प्रदान गर्नुभएको छ। फुटबलदेखि आएर हिमकला भूषालजीलाई पनि मञ्चमा आमन्त्रण गरे। पवित्रा सापकोटा भरतपुर चार लङ्कुबाट 1,500 प्रदान गर्नुभएको छ। पवित्रा सापकोटाजीलाई पनि मञ्चमा आमन्त्रण गर्दछु। दुर्गा छेत्री गैंडाकोट दुईबाट 1,105 प्रदान गर्नुभएको छ। दुर्गा छेत्रीज्यूलाई पनि मञ्चमा आमन्त्रण गरे। वीरेन्द्र क्याम्पस रोड नमुना टोल आमा समूह भरतपुर 10,6775 प्रदान गर्नुभएको छ। वीरेन्द्र क्याम्पस रोड नमुना टोल आमा समूहबाट प्रतिनिधि आएर रुद्राक्ष ग्रहण गरिदिनु होला। भुवननाथ अधिकारी भरतपुर 9,1115 प्रदान गर्नुभएको छ। भुवननाथ अधिकारीज्यूलाई पनि मञ्चमा आइदिनु हुनको लागि अनुरोध गर्दछु। चन्द्रकला पौडेल गीतानगर 6 1111 प्रदान गर्नुभएको छ। चन्द्रकला पौडेलजीलाई पनि आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। छिटो छिटो गरिदिनु होला, जोरदार ताली बजाइदिनु होला, जोरदार ताली बजाइदिनु होला। सचिवालयलाई पनि सक्दै जाउँ। कमल दत्त तिवारी 1,100 प्रदान गर्नुभएको छ। 1,105 सविता तिवारी ल, ताली बजाएर स्वागत गरौं, जोरदार ताली बजाएर स्वागत गरौं ल। रुद्राक्षहरू छुट्न पनि नछुटिदिनु होला, धेरै भने धेरै पनि नलगिदिनु होला, किनकि यहाँ व्यवस्थापनमा गाह्रो भएको छ। हाम्रा प्रमाणपत्रहरू हामीले तत्कालै भक्तहरूलाई यहीँ खैजडी र प्रमाणपत्र दिएर पठाउने भन्ने हाम्रो हिजोदेखिको प्रण हो, प्रतिबद्धता हो। कता कता हामी अलमलिएका छौँ, कता तयार भएको छ, नत्र अन्तिममा हामीले टोलीलाई एउटा प्रमुखलाई बोलाएर दिनेछौँ। आज प्रमाणपत्र सबले पाउनुहुनेछ। शान्ति ओझा रनपा 1175 शान्ति ओझाजीलाई पनि मञ्चमा आमन्त्रण गर्दै म पुनः अब हाम्रो भक्ति संगीतको कार्यक्रम जोडिन्छ। फेरि 5-7 टोली गएपछि एकछिन सचिवालयको कामलाई पनि हामी घटाउँदै जानेछौँ भन्ने अहिले माइक्रोफोन हाम्रो भजन प्रतियोगिताका कार्यक्रम सञ्चालक, भजन प्रतियोगिताका संयोजक एवं यस कार्यक्रमका प्रचार प्रसार संयोजक अति श्रद्धेय आदरणीय हामी सबले मन र मुटुमा राखेर सजाएका अत्यन्तै प्रिय पात्र अर्जुन सापकोटाज्यूलाई यहाँ माइक्रोफोन दिनु पूर्व मौला कालिका मन्दिरका अध्यक्ष आदरणीय श्री खगराज कणेलजी यहाँ आउनुभएको छ। मौला कालिका मन्दिरका अध्यक्ष खगराज कणेलजी, उहाँलाई मञ्चमा आमन्त्रण गर्दछु ल। जोरदार ताली हाम्रो खगराज कणेलजी। लीला अधिकारी भरतपुर 9,1025 प्रदान गर्नुभएको छ। लीला अधिकारीज्यूलाई पनि म मञ्चमा आमन्त्रण गर्दछु रुद्राक्षको लागि। जोरदार ताली हामीलाई यहाँ सहयोग गर्ने क्रममा मौला कालिका धार्मिक सेवा समितिले 25,000 भन्दा माथि रकम प्रदान गरेर अत्यन्तै ठूलो योगदान पुर्याएको छ र नगद रकम पनि नगद जिन्सी सामान पनि प्रशस्त आएको छ। जिन्सी सामान कसैको पनि हामीले उद्घोष गरेका छैनौ, एकपटक हातमाथि लगेर यसलाई अनुमोदन गर्नुहोला, जिन्सी चाहिँ उद्घोष नगर्नुहोला भनेर अहिलेलाई म बिदा भए। ओ
1: जय जय गोरख, खुसी खुसी अल्लाह गर्ने भक्तहरूको, कुरा काट्ने भक्तहरूको, गौ माताको जय होस्। यतिखेर धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 1 नवलपरासीबाट आफ्नो भजन प्रस्तुत गर्दै हुनुहुन्छ। उहाँहरूको लागि एकचोटि करकमलबाट ताली माथि उचाली जय होस्। यसपछि मिलिजुली भजन समूह सुदुधन रूपन्देहीबाट आउनुभएको छ, उहाँहरू पनि तम तयारी अवस्थामा बसिदिनको लागि सविनय अनुरोध गर्दछु। जय होस्।

toccarlo. Colgo i

भएको होस्। यतिखेर धार्मिक सेवा समिति मौलाकालीका मन्दिर गैडाकोट एकबाट आफ्नो प्रस्तुति दिनुभयो, उहाँहरूको लागि ताली दुवै हात माथि उचालिए। गौ माताको भक्तहरू अलि सेला जस्तो लाग्यो, किन होला अलि हल्ला हो

मिलिजुली भजन समूह शुद्धदान 24:25 24:56 लेख्नु भएको छ, यो सायद कोड होला, रूपन्देहीबाट आउनुभएको छ। त्यति टाढाबाट पनि हामी पनि सहभागी बन्नुपर्छ भनेर सहभागी बनेर आज फाइनल चरणमा पुग्नु भएको छ। यस टिममा विष्णु प्रसाद पौडेल गायकको रूपमा हुनुहुन्छ भने, राधा भुषाल गायिकाको रूपमा हुनुहुन्छ, दिनेश भण्डारी मादलमा हुनुहुन्छ भने, कालिदास खनालज्यू खैजडीमा हुनुहुन्छ, शङ्ख घण्टमा कुमल अधिकारीजी हुनुहुन्छ, सूर्य पन्त मजुरामा हुनुहुन्छ भने, श्रीकृष्ण घिमिरे वासुदेव, प्रभात नेपाल कृष्ण, प्रतीक्षा गिरी राधामा हुनुहुन्छ झाँकीतर्फ, शिक्षा नेपाल नृत्यमा हुनुहुन्छ। आज प्रतीक्षा गिरीको पनि जन्मदिन छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना। छिटो भन्दा छिटो मञ्चतर्फ आइदिनु होला। जय हो। जय होस्। मलाई एउटा चिट हातमा परेको छ, के होला थाहा छ हजुरहरूलाई? मैले अघि नै पनि भनिरहेको छु, पछाडि बस्ने धेरै भक्तहरूलाई अत्यन्तै गाह्रो भएको छ। उहाँहरूले यहाँ गाएको हाम्रो सहभागी प्रतियोगीहरूको भजन सुन्न पाउनु भएको छैन। उहाँहरूले देखाइरहेको झाँकी, उहाँहरूले आफ्नो जुन कला देखाइरहनु भएको छ नि, प्रस्तुत गरिरहेको चिजलाई उहाँहरूले निहाल्न पाउनु भएको छैन। त्यसैले म कृपया यहाँहरूलाई फेरि दुई हात जोडेर निवेदन गर्दछु, अगाडि नाच्नलाई दुई तिनजना नाच्न उठिसकेपछि हजुरहरू बसिदिनु होला, सबैलाई नाच्न मन छ, म पनि त्यहाँ हेरिरहन्छु। यता गाइरहनुहुन्छ, उता टिकटकमा मस्त नाचिरहनु भएको छ, मलाई पनि दौडेर गएर त्यो टिकटकमा गएर नाचौँ नाचौँ लाग्छ। यहाँहरूलाई पनि त्यस्तै गर्छ, यो मन चञ्चल छ नि, थाहा छ हो नि, यो मन एकैछिनमा कहाँ पुग्छ कसैलाई थाहा नै छैन, यो मन हाम्रो बसमा छैन। यहाँहरूले एकैछिन बहिनी बसमा राखिदिनु होला, यहाँ अगाडि आउनुहोस्, हजुरहरू अगाडि बढ्नुहोस्, छिटो गरौँ छिटो। श्री बिलिजुली भजन समूह आइपुग्नु भएको छ, उहाँहरूले गाउँदाखेरि दुई तिनजना नाच्न उठ्नु भएपछि हजुरहरू तलै बसेर छमछमी मनै मन नाच्दाखेरि अझै आनन्द हुन्छ। उहाँहरूको लागि एकचोटि ताली। हे तिम्रो माया टाढा हुन्छ नबनाइदेऊ धनी, यो आत्मामा मेरो प्रभु तिम्रै माया धनी, नबनाइदेऊ यो मण्डली नबनाइदेऊ खुद प्रभु बिना लाग्छ होइन। जय होस्। अबको क्रममा मिलिजुली भजन समूहको भजन सुन्नेछौ। जय होस्। मिलिजुली भजन समूहपछि श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरुकुलमका हाम्रा प्यारा बटुकहरू एकदमै तन्तयारी अवस्थामा बस्नुहोला। त्यसपछि सृजनशील आमा समूहको मैले नाम प्राप्त गरेको छैन, सृजनशील आमा समूहले आफ्नो नाम मलाई उपलब्ध गराइदिनु होला। अबको क्रममा मिलिजुली भजन समूहलाई एकचोटि दुवै हात माथि उचालेर ताली बजाएर उहाँहरूलाई ऊर्जा थपिदिनु।

होस् यतिखेर मिलिजुली भजन समूहले आफ्नो प्रस्तुति दिनुभयो, कस्तो लाग्यो? जय होस्। त्यसो भए ताली बजाइदिनुहोस्। प्रतीक्षा गिरी यहाँ हुनुहुन्छ, नानुलाई हाम्रो गुरुदेवको करकमलबाट रुद्राक्ष माला। आज उनको जन्मदिन, सदैव यसरी नै भगवानको भजनमा मन लागिरहोस्। जय होस्। त्यहाँ कृष्ण उत्रिनु भएको रहेछ पछाडि, एकछिन अब कृष्णलाई थमथमाउँदै गरौँला। गुरुदेव मन्त्र भनिसकेको छ हजुर, एकचोटि हस् हस् ल एकचोटि छुट्याइदिउँ। यहाँहरूले छुट्याइदिनुहुन्छ हजुर सबैले यहाँ, किनभने कृष्ण नै जन्माउनु भयो, अनि त्यहाँबाट भगवान् नउत्रेर भयो त। भाद्र महिना कृष्ण पक्ष अष्टमीको रातमा झेलभित्र जन्माउनु भयो कृष्ण भगवान्। पिता भए वासुदेव देवकी हुन, आमा छोरा भए कृष्ण स्वयं कंस भए मामा हो कि भइना।

0: मात्र भगवानको जय होस्। अत्यन्तै आभारी छौँ मिलिजुली भजन समूह, उहाँहरूले किन धेरै गाउनु भयो भन्नु होला हजुरहरूले, त्यता कृष्ण उत्रेको भएर अब देउतालाई पनि थमथ्याउनु पर्यो, नत्र फेरि देउता बिग्रे भने सबै बिग्रिन्छ, हो कि होइन? खै त ताली एकचोटि दुवै हात माथि उसाली, जय जय गोरख किन हो र भक्तहरू सेलाको। यतिखेर श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरुङकुलमका भटुहरूलाई छिटो भन्दा छिटो स्टेजमा आइदिनको लागि सबिनय अनुरोध गर्दछु, जसमा अमृत चापकाई, रञ्जित चापकाईज्यू, नवीन डुम्रेज्यू, कृष्ण नेउपानेज्यू, मनन अधिकारीज्यू, आदर्श सापकोटाज्यू, बलराम बसेलज्यू, लक्ष्मण सापकोटाज्यू, पारस काप्लेज्यू, होमन लुटेलज्यू हुनुहुन्छ, छिटो भन्दा छिटो हजुरहरू मञ्चमा आइदिनको लागि अनुरोध गर्दछु। यहाँहरूले आफ्नो भजनको एउटा प्रति निर्णायकज्यूलाई हुन्छ कि मलाई दिनुहोला, यहाँहरूको शब्द पनि हामीले केलाइरहेका छौँ, शब्द कुनै शब्द नबुझिएको भएर अलिकति गाह्रो भएको छ, हजुरहरूले एउटा प्रति हामीलाई बुझाइदिनुहोला। जय होस्। लास्टमा गाली खाइन्छ, त्यही भएर सुरु सुरुमा बोल्ने हो, लास्टमा त भागिहाल्ने हो। हेर्नुहोस् ए, हामीलाई बनाएनन् भाइ भन्नुहुन्छ कि भन्ने डर। जय होस्। अब यतिखेर श्री परमानन्द स्मृति वैदिक विद्या भवनका गुरुकुलमका बटुकहरू तयारी अवस्थामा बस्ने क्रममा दृष्टि नेपालका अध्यक्ष ध्रुव मिश्र दाजु जो सचिवालयमादेखि लिएर सम्पूर्ण कामहरूमा आयोजक टिममा रहेर अत्यन्तै खटिरहनु भएको छ, उहाँलाई दुई मिनटको समयमा केही आफ्ना उद्बोधन सहित केही जानकारी दिनको लागि सविनय अनुरोध गर्दछु। जय हो।
1: धन्यवाद अर्जुनजी। नारायण, यहाँहरू सबैलाई हार्दिक नमन गर्न चाहन्छु। श्रद्धेय गुरुज्यू, पूजनीय गुरुज्यूहरू, यस गरिमामय कार्यक्रममा पाल्नुहुने आदरणीय प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूमा दृष्टि नेपाल यो कार्यक्रमको सहआयोजक संस्थाको रूपमा, त्यसको प्रतिनिधिको रूपमा यहाँहरूलाई स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। आजको यो दिन हाम्रो लागि सौभाग्यको दिन हो, र अझै भन्नुपर्दा हामी बृहत भजन प्रतियोगितामा सहभागीहरूको आज भाग्य परीक्षा हुने दिन हो, यसैले यो एउटा अत्यन्तै अर्को एउटा ऐतिहासिक पाटो बोकेको दिनमा हामी सबै यहाँ उपस्थित हुन पाएका छौँ। जो हामी सहभागी भएका छौँ, जो हामी प्रतिस्पर्धी भएका छौँ, जो हामी अतिथि भएका छौँ, जो हामी भक्तजनको रूपमा यहाँ उपस्थित भएका छौँ, र जो हामीले स्वयंसेवकको रूपमा हामीले सेवा गर्ने जुन अवसर हामीलाई श्री भगवानले प्रदान गर्नुभएको छ, यसप्रति हामी आफ्नो स्थानबाट आभार व्यक्त गर्दै यहाँहरू समक्ष दृष्टि नेपालको तर्फबाट तपाईँहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। र म विनम्रपूर्वक अनुरोध गर्छु, हामीसँग धेरै म आयोजक संस्था भएको नाताले पनि विन्ती गर्न चाहन्छु, हामीसँग धेरै अतिथिहरू हुनुहुन्छ, हामीले धेरै अतिथिहरूलाई आमन्त्रण गरेका छौँ। म कृपया मञ्चमा विराजमान हुनुहुने प्रमुख अतिथिज्यू बाहेक र गुरूजनहरूभन्दा बाहेक कृपया हजुरहरूले अन्य अतिथिहरूका लागि पनि समय छुट्याइदिनको लागि, उहाँहरूले पनि यहाँ आएर आफ्नो उपस्थिति जनाउन पाउनको लागि हामीले आलो पालो गर्नुपर्ने हुन्छ, यो कुरा चाहिँ मञ्चमा बस्नुहुने अतिथिज्यूहरूले मनन गरिदिनुहोला, र अघिल्लो रो चाहिँ खाली गरिदिनुपर्छ। यो मान्य गुरुजनहरूको लागि राखिएको भएको कारणले गर्दाखेरि अघिल्लो रो चाहिँ कम्प्लिटली खाली हुनुपर्छ भन्दै हजुरहरूले खाली गरिदिनुहुनेछ, किनभने यो एउटा धार्मिक संस्था हो। यहाँ हामीले यस कार्यक्रमलाई हामीले सभ्य र भव्य बनाउने र एउटा धार्मिक कार्यक्रम हो, र यो एउटा नमूनाको कार्यक्रम हो। हामी यो कार्यक्रममा कोही पनि आयोजक छैन, सबै हामी आयोजक हौ र सबै हामी सहभागी हौ र सबै हामी सहयोगी हौ। यसैले यो कार्यक्रममा यसले गरेन उसले गरेन भन्ने छुट कसैलाई पनि छैन। यो गरिएन भने मैले गरिन, गर्न पाइनँ भने मैले गर्न पाइनँ, र गरिन भने मैले गरिन भन्नुपर्छ भन्दै यहाँहरू समक्ष विनम्र अनुरोध गर्दै म यहाँबाट बिदा हुन्छु। नारायणम नारायणम नारायणम।
0: यहाँहरू तयारी अवस्थामा हुनुहुन्छ, सबै निर्धक्कका साथ यहाँहरू आफ्नो प्रस्तुति दिनुहोला। यतिखेर श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरुकुलमको प्रस्तुति सुन्नेछौ, एकचोटि माथि दुवै हात उठाएर ताली बजाएर उहाँहरूलाई उर्जा थपिदिनुहोला। अबको क्रममा श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरुकुलम। जय होस्।
2: सम्बोधन सबैमा यथोचित, जय जय गोरख जय जय काली भन्दै हाम्रो प्रस्तुति अगाडि प्रस्ताउन गइरहेका छौँ।

बोलिए राधा कृष्ण भगवान को, भक्त वत्सल भगवान को, कोटि हवन महात्म्य को, योगी नरहरिनाथ गुरुजी को, वैदिक सत्य सनातन धर्म को, जय जय श्री राधे श्याम, जय जय गोरख, जय जय काली। यतिखेर श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरुकुलमका प्यारा बटुकहरूले आफ्नो भजन प्रस्तुत गर्नुभयो, खै त ताली। जय होस्। यहाँ धेरै गुनासो आइरहेको छ, अगाडि धेरै भक्तहरू नाच्दिँदाखेरि पछाडि गाह्रो भयो, राम्रो राम्रो प्रस्तुतिहरू आइरहेको छ, हामीले निहाल्न पाएनौँ भन्नुभएको छ। हजुरहरू एकदमै संयम बनेर आफूलाई आफूले आफूलाई सम्हालेर आफ्नै स्थानमा नाचिदिनुहोला, अलिकति थोरै साइडमा नाचिदिनुहोला। यहाँ लाइभ पनि भइरहेको छ। यतिखेर श्री परमानन्द स्मृति वैदिक विद्या भवनले आफ्नो प्रस्तुति दिनुभयो भने अबको क्रममा राष्ट्रिय लोक भजन छुड्का संरक्षण प्रतिष्ठान चितवन शाखा संघ सहकार्य सृजनशील महिला समूह भरतपुरबाट हुनुहुन्छ, जसमा लक्ष्मी रेग्मी, कविता भण्डारीज्यू, दीपा पौडेलज्यू, राधिका आचार्यज्यू, नारायणी सुवेदीज्यू, तारा अधिकारीज्यू, बिन्दु अरियालज्यू, मोतीलाल दहालज्यू, रश्मि काप्रीज्यू, रघुनाथ सुवेदीजी हुनुहुन्छ। हजुरहरू बिस्तारै आएर आफ्नो स्थानलाई ठिक ठाउँमा हेर्दै साउन्ड सिस्टम मिलाउँदै गर्नुहोला। हजुरहरूलाई एउटा उद्घोष गर्न, एउटा जानकारी दिन थाहा मैले इच्छुक ठाने, यतिखेर भनौँ कि नभनौँ, हल्ला गरेपछि नि भन्छु त, एकचोटि नबोलिकन एकचोटि ताली बजाएर शान्त बनिदिनुहोस् त। जय जय गोरख, जय जय काली, जय जय काली। यतिखेर बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री हामी सबैकी ढुकढुकी विनु रायमाझी आजको प्रमुख अतिथिको रूपमा हुनुहुन्छ, दिदी हुनुहुन्छ। दिदीलाई मैले धेरै फुलबुट्टा केही बाँदिन, किनभने हाम्रो आफ्नै दिदी हो, जति प्रशंसा गरे पनि हाम्रो आफ्नै दिदी हो भनेर मैले दिदीको लागि एकचोटि पुनः यहाँहरूको ताली दिनुहोस् त, अनि बल्ल भन्छु महत्वपूर्ण कुरा। अर्जुन बाबु, आजको पुरस्कार कति हो भन्नुभयो मलाई, म फेरि सोधो मान्छे, सिधा भने दिदी आज त 20,000 प्रथमलाई छ, द्वितीयलाई 15,000 छ, तृतीयलाई 10,000 छ, तीनवटा सान्त्वना भनेको प्रेरणा प्रोत्साहन पुरस्कार भनेर हाम्रो गुरुदेवले भन्नुभएको छ, प्रेरणा प्रोत्साहनको लागि तीनवटा सान्त्वना राखेका छौँ भनेको होइन, मलाई पनि केही यस्तो राम्रो राम्रो भजन आएको छ, प्रथम पुरस्कार मिले, प्रथम पुरस्कार मेरो गराउनु नभए सबै टिमलाई अलिअलि थपेर फेरि पुरस्कार थप्न पर्ने भयो भन्नुभयो, कति थप्ने छ भनेको मेरो तर्फबाट 20,000 रुपियाँ भन्नुभयो, खै दिदीको लागि ताली। यतिखेर प्रथम पुरस्कारको लागि रु 25,000 रुपियाँ बनाएका छौँ हामीले, त्यसै गरी द्वितीय पुरस्कारको लागि रु 20,000 रुपियाँ बनाएका छौँ भने तृतीयलाई रु 15,000 गरेर तीनवटा समूहलाई यसरी विभाजन गरेका छौँ, सान्त्वनालाई रु 7,000बाट तीनवटा समूहलाई 10,000 रुपियाँ प्रदान गर्ने हामीले निर्णय गरेका छौँ, यसैको लागि तम तयारी अवस्था सचिवालयमा पनि त्यसरी नै मिलाउनु होला। प्रथमलाई 20,000 भनेको ठाउँमा 25,000 रुपियाँ प्रदान, थोरै घटाउन पो भएन, बढाउनु त मिल्यो नि है, मिल्यो कि मिलेन, अनि हल्ला गर्ने त हल्ला गर्यो भने त फेरि काटिन सक्छ है। एकचोटि विनु रायमाझी दिदीको लागि यहाँहरूको करकमलबाट पुनः ताली बजाइदिनु होला। दिदीलाई म एकछिनपछि दुई तिनवटा समूहपछि दिदीको उद्बोधन सुन्नेछौ, दिदीले यो कोटिहोममा देखेका कुराहरूको बारेमा अरू कुराहरू पनि जोडेर हामीलाई आशीर्वचनका साथ दिदीले केही मन्तव्य राख्नुहुनेछ। यतिखेर अहिलेको क्रममा चाहिँ राष्ट्रिय लोक भजन छुड्का संरक्षण प्रतिष्ठान चितवन शाखा संघ सहकार्य सृजनशील महिला समूह भरतपुर लक्ष्मीपुरबाट आउनुभएको छ, उहाँहरूको भजन सुनाउ, उहाँहरूको लागि एकचोटि ताली, पुनः दुवै हात उचाली, जय होस्। नाच्ने मान्छे यो क्यामेरा भन्दा उतापट्टि नाचिदिनु होला, मलाई धेरै निवेदन गरिरहनु भएको छ, पछाडि छेकिएको छ, हजुरहरूले बुझिदिनु होला, धेरै भक्तहरू उठ्नु भएको छ, बीचमा अलिअलि खाली छ, हजुरहरू बस्नु होला, घुँडा दुख्न सक्छ, जय होस्।

0: धन्यवाद सबैजना आएको टिमलाई यो कोटियोमा आएको हामीलाई यति जेलसम्म वाद्य वादन बजाएर साथ दिनुहुने राष्ट्रिय स्तरको कलाकारहरूलाई मनैदेखि हार्दिक सम्मान प्रकट गर्दै न्यायपालिकामा बस्नुहुने कलम र कापी लिएर न्यायको प्रतिरूपी भएर बस्नुहुने निर्णायक मण्डलज्यूलाई पनि हामीहरूको प्रस्तुति जस्ताको तस्तै सार्वजनिक निर्णय हामी सबै स्वीकार गरेर हामी यहाँबाट घर जान्छौँ। प्रतिस्पर्धी मित्रहरूको पनि जय होस् र कोटियोङको पनि जय होस्। धन्यवाद।
1: जय होस्। यतिखेर राष्ट्रिय लोक भजन छुटका संरक्षण प्रतिष्ठान चितवन शाखा सँग सहकार्य सृजनशील महिला समूह भरतपुर चार लक्ष्मीपुरबाट आफ्नो भजन प्रस्तुत गर्नुभयो। एकचोटि तालीले सम्मान गरिदिनुहोला। अबको क्रममा काली गण्डकी संस्कृत समूह संकीर्तन समूह यस टिममा भरतपुर 8-9 हुनुहुन्छ। यस टिममा संयोजक श्री देवी प्रसाद सापकोटा दुर्गाजी हुनुहुन्छ। त्यसै गरी श्री विष्णु प्रसाद अम्गाईज्यू सह संयोजक हुनुहुन्छ भने भीम सापकोटा गोपालजी हुनुहुन्छ। श्री शशी सापकोटा गोपालजी हुनुहुन्छ। श्री राजु कण्डेलजी हुनुहुन्छ। श्री दयाराम अम्गाईज्यू हुनुहुन्छ। श्री चन्द्र प्रसाद सापकोटाजी हुनुहुन्छ। श्रीमती मुना सापकोटा शर्माजी हुनुहुन्छ। त्यसपछि कुमारी सम्झना अम्गाईजी हुनुहुन्छ। कुमारी पूर्णिमा सुवेदीजी हुनुहुन्छ। छिटो हजुरहरू मञ्चतर्फ आइदिनको लागि सबिनय अनुरोध गर्दछु। यसपछि श्री गार्गी भजन समूहको टिम र गणेश आमा समूह भरतपुर साथ दुईवटा टिमले अघि नै पहिलो र दोस्रो नम्बरमा यहाँहरूले प्रस्तुति दिनुभयो। उहाँहरू यस यो टिम पछि लगत्तै हजुरहरू आउनुहुनेछ र आजको हाम्रो प्रमुख अतिथि विनु रायमाझीज्यूको हातबाट यहाँहरूले सहभागिताको प्रमाण पत्र यहाँहरूले प्राप्त गर्नुहुनेछ। यो टिम पछि हामी दुईवटा टिमलाई बोलाउँछौँ। उहाँहरूलाई सहभागिताको प्रमाण पत्र दिइसकेपछि पुनः बीचबीचमा हामीले अरूलाई पनि सहभागिताको प्रमाण पत्र वितरण गर्नेछौँ। जय हो। सबैको क्रममा काली गण्डकी संकीर्तन समूह, यसपछि दोकान भजन समूह पनि तम तयारी अवस्थामा रहनुहोला। त्यसपछि श्री सनातन बाल भजन समूह पनि तम तयारी अवस्थामा बस्नुहोला।

0: हजुरहरू आफ्नो माइक चेक गर्नुहोस् अनि तम तयारी अवस्थामा रहनुहोस्। कति पनि नातिनु साथिनु भएको छ? घामले अलिअलि पोलिरहेको छ होइन, त्यही पनि नातिनुहोस्। अब केही बेर हो, भगवानको भजन जब लाग्छ नि मनभित्र, अनि यो गर्मी के, झाडो के, पानी के, धुवा के हुन्छ हेर्नुहोस्, लाग्नु पर्यो भगवानलाई जगाउनु पर्यो, हो कि होइन? जति भने पनि पोल्छ घामले, के गर्नु। यतिखेर पुनः म निवेदन गर्न चाहन्छु, पछाडि शौचालय छ, महिला दिदीबहिनीहरू आमाहरू कसैलाई त्यसरी शौचालयबाट केही अप्ठ्यारो परेको छ भने पछाडि छ, हजुरहरू दुई तिनजना जानुहोला, कहिले काहीँ बाँदरले पनि हजुरहरूलाई डिस्टर्ब गर्न सक्छ, अन्य चिजले डिस्टर्ब गर्ला, हजुरहरू समूहमा जानु भने पुरुषहरूको लागि अगाडि शौचालय छ, हजुरहरू त्यता जानुहोला। पानी पिउनको लागि अत्याधिक गर्मी छ, पानी पिइरहनुहोला। जलदान विशेष चाहिँ भनेको छ, त्यसैले जलदान गर्नको लागि बुवाहरू खट्नुभएको छ, सचिवालय पनि अलिअलि सहयोग हाम्रो पनि रहोस् भन्ने हुन्छ। हामीले यस यज्ञमा पैसा मागेका छैनौँ, तर यदि कमाएको दशांश दान गर्नु भन्छ शास्त्रले। यदि केही गर्ने इच्छा छ, कसैलाई रहर छ तर मैले कहाँ गर्ने होला भन्ने लाग्छ भने हाम्रो पहेँलो कपडा लागेर ऊ दिदी बसिरहनु भएको छ टेबुलमा, टक्क रसिद लिएर, रसिद बिना हजुरहरूले पैसा नदिनुहोला। अघि मलाई कतिले पैसा दिन खोज्नु भएको थियो, कसैलाई पनि नदिनुहोला। सचिवालयमा त्यहाँ दिदी हुनुहुन्छ, अधिकारी व्यक्ति हुनुहुन्छ, उहाँलाई नै हजुरहरूले त्यो रकम प्रदान गर्नुहोला। जति सक्नुहुन्छ त्यति दान गरौँ, दान पुण्य अहिले नै गर, भोलिको भर कति नि नपर हे मेरा भक्तहरू। अबको क्रममा यति मिठो भजन सुन्नको लागि ताली हराएको छ मेरा भक्तहरू, ताली दिँदै गर्नुहोला। काली गण्डकी संकीर्तन समूह आइपुगेको छ भने प्यारी बहिनी नाच्नको लागि टक्क नमस्कार गरेर बस्नु भएको छ। गौ माताको जय होस्।
1: श्री गणेशाय नमः।

जय होस्। यतिखेर कालीगण्डकी संकीर्तन समूहले आफ्नो प्रस्तुति दिनुभयो। भक्तहरू नसै लागेर दुवै हात माथि लागेर गडगडाहार तालीले सम्मान गरिदिनु होला यति मिठो प्रस्तुतिको लागि। अबको क्रममा दुईवटा सहभागी टिमलाई हामी प्रमाण पत्र हस्तान्तरण गर्नेछौ। आजका प्रमुख अतिथिज्यूको तर्खमलबाट बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलज्यूको हातबाट हामी सहभागीलाई शुरूमा दुईवटा टिमलाई हामी प्रमाणपत्र हस्तान्तरण गर्नेछौ। शुरूमा गार्गी भजन समूहका प्यारा भान्जीहरूलाई स्टेजमा आइदिनको लागि सुषमा अधिकारीज्यू, राधा लक्ष्मी बेलवासेज्यू, आशिका बेलवासेज्यू, भावना अर्यालज्यू, रोजिना घलानज्यू, अश्लेषा पौडेलज्यू, वर्षा कुँवरज्यू, मौनता पराजुलीज्यू, अस्मिता अधिकारीज्यू, त्यसै गरी ओम जय श्री गणेश मन्दिर कटरचोकका पहिला हामी गार्गी भजन समूहलाई दिन्छौ। एउटा फोटो पनि क्लिक गर्छौं त्यसपछि अनि ओम जय श्री गणेश मन्दिर कटरचोकका टिमलाई फेरि हामी सहभागिताको पहिला प्रमाण पत्र दिन्छौ। फेरि पछि रिजल्ट के आउँछ त्यसको त हामी कुर्दैछौ है। अहिले पहिला सबै टिमलाई हामी दुई दुईवटा टिम गरेर बीच बीचमा हामी यो सहभागिताको प्रमाण पत्र दिनेछौ भने म प्यारी दिजु बिनु रायमाझी दिजुलाई म थोरै कष्ट दिन चाहन्छु। बिनु रायमाझी दिजुलाई पुनः म यता निवेदन गर्दछु। दिदीलाई बेला बेलामा उठाइराख्नुपर्छ आज है। दिदी सरी पनि भन्छु। यतिखेर गार्गी कन्या गुरुकुलमका प्यारा भान्जीहरूलाई छिटो भन्दा छिटो स्टेजमा आइदिनको लागि म अनुरोध गर्दछु। सुषमा अधिकारीजी हुनुहुन्छ, राधा लक्ष्मी बेलवासेजी हुनुहुन्छ, हाम्रो हिरालाल कर्णेल गुरुदेवले प्रमाणपत्र सबैको हातमा यता दिजुको हातबाट हामी सब प्रेममा अर्पण गर्दछौ। जय हो। सुषमा अधिकारीजी हामी सिरियल बाई नम्बर राखेका छौ त्यहाँ होइन, सबैको हातमा एउटा एउटा दिन्छौ दिदी, एउटा एउटा हामी सहभागिताको सबैजनालाई प्रमाणपत्र दिने ल। सुषमा अधिकारी सुरुमा, सुषमा अधिकारी मैले नाम जे भन्छु हजुरहरू त्यही त्यहीको नाम लिनुहोला। त्यसपछि राधा लक्ष्मी बेलवासे क्रम संख्या तरिकाले हामीले प्रमाणपत्र मिलाएका छौ। जय होस्। राधा लक्ष्मी बेलवासेज्यू, आशिका बेलवासेज्यू, भावना अर्यालज्यू, रोसिना घलानज्यू, अश्लेषा पौडेलज्यू, वर्षा कुँवरज्यू, मौनता पराजुलीज्यू, अस्मिता अधिकारीज्यू, एउटा सामूहिक तस्विर लिनेछौ। सृजना अर्याल दिदीले पनि उता तस्विर खिचिरहनु भएको छ। बेलुका फेसबुकदेखि लिएर सम्पूर्ण मिडियाहरूमा पक्कै सम्प्रेषण हुनेछ भने यतिखेर कालिका यात्रीबाट, कालिका एफएमको पेजबाट पनि यहाँहरूले प्रत्यक्ष लाइभ हेरिरहनु भएको छ।

त्यसै गरी ओम जय श्री गणेश मन्दिर कटरचुक। अर्को टिम तुरन्त आइदिनु होला। शान्ति सापकोटाज्यू, मिना सापकोटाज्यू, सरिता बस्ताकोटीज्यू, सन्जु काप्लेज्यू, राधा राणा भाटज्यू, पार्वती आचार्यज्यू, राधा लम्सालज्यू, चिजा राणा भाटज्यू, यमुना खनालज्यू, लक्ष्मी उपाध्यायज्यू, हामीले प्रेम गर्न भ्याएनौ। हाम्रो मन मस्तिष्कमा भक्तिभाव छ, भगवानको चरणमा हाम्रो मन लागेको छ। हजुरहरूले कति पनि चित्त दुखाउनु हुने छैन, सबैले सब प्रेम प्रभुको भजन गाउनेछौ। भोर भक्त बसल भगवानको, गौ माताको, कोटि हो महायज्ञको, जय जय गोरख, जय जय गोरख, जय जय काली। यसै क्रममा हाम्रो बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी दिजुलाई आफ्नो सुविचार सुआशीर्वचन राखिदिनको लागि सविनय अनुरोध गर्दछु। जय होस्।

नभएर चितवन जिल्ला सँगै नजिकैका जिल्लाहरूबाट पनि यो कार्यक्रममा सहभागी हुनुभएको छ। यहाँ सम्पूर्ण सहभागीहरूलाई मेरो हृदयदेखि नै ओमको नमन गर्न चाहन्छु र यहाँहरूले जुन आफ्नो भक्ति भावले यो संगीतमय बनाएर जुन भजनमा यहाँहरू आउनु भएको छ, यो अत्यन्तै आनन्ददायी कार्यक्रम। त्यस कारणले गर्दा यो कार्यक्रममा यहाँहरू सहभागी हुन जुन हाम्रो राष्ट्रगुरु योगी नरहरिनाथले संकल्प गर्नुभएको यो कोटी होममा गरिएको यो कार्यक्रम छ। यो कार्यक्रममा यहाँहरूको सहभागिता नै हाम्रो लागि पनि गौरवको कुरा छ, किनभने कतिपय आमा बुबा दाजुभाइ अथवा दिदीबहिनीहरू जति पनि श्रद्धालु भक्तजनहरू हुनुहुन्छ, यहाँहरूले यो बागेश्वरी आध्यात्मिक परिषद या राष्ट्रगुरु योगी नरहरिनाथज्यूको आश्रमलाई देख्नु भएको थियो या थिएन, तर यहाँहरूले आजको यो जुन कार्यक्रममा आउने अवसर पाउनुभयो, यो अवसरको लागि राष्ट्रगुरु योगी नरहरिनाथज्यूले संकल्प गर्नुभएको जुन कोटी होम थियो, यो कोटी होमको हामीले गर्ने एउटा प्रतिबद्धता गरेर यसलाई लिएर अगाडि बढ्यौं र यो कार्यक्रम हामीले यसै माथमा गर्ने जुन जमर्को गर्यौं र यहाँहरू सम्पूर्णको सहभागिताले गर्दा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन्छ भन्ने पनि हामीले बुझेका छौं। यहाँहरूलाई अर्को कुरा के अनुरोध गर्न चाहन्छु भने यो कार्यक्रममा यहाँहरू आइरहँदाखेरि यहाँहरूलाई हाम्रो यो परिषदभित्र भएका विभिन्न विधाहरू पनि छन् भन्ने कुराको पनि जानकारी दिन चाहन्छु म। यो हाम्रो बागेश्वरी आध्यात्मिक परिषद जुन छ यसमा विभिन्न विधाहरू पनि छन्। यसमा प्राकृतिक चिकित्सालय छ, यसमा बच्चाहरू बटुकहरू पढ्ने गुरुकुलम छ, यसमा गौशाला छ, यसमा धार्मिक वन छ। विभिन्न क्षेत्रमा बाँडिएको यो बागेश्वरी आध्यात्मिक परिषदमा यहाँहरूको उपस्थितिले गर्दा आज यो परिषदको गरिमा पनि बढेको छ, किनभने कतिपयलाई हामीले जति प्रचार गर्न खोजेका थियौं यो प्रचार भइरहन नसकेको या यहाँहरूले थाहा पाउन नसक्नु भएको अवस्था थियो भने आज यहाँहरूले विभिन्न जिल्ला चितवनकै सम्पूर्ण ठाउँबाट पनि ए यहाँ पनि यस्तो रहेछ भन्ने कुरा यहाँहरूले थाहा पाउनु भयो होला भन्ने मैले विश्वास लिएको छु र यहाँ सम्पूर्ण यहाँ उपस्थित हुनुहुनेहरूले आफ्नो घर परिवार आफ्नो इष्टमित्र आफूसँग रहनुभएको बन्धु बान्धवहरूलाई पनि यो कोटी होमको बारेमा जानकारी दिनुहोला र यहाँहरूको घर वरिपरि आफ्नो जिल्लामा आफ्नो गाउँ टोल छिमेकमा त्यस्तो कुनै संस्कृत पढ्न मन लागेको बच्चा छन् भने हामीसँग सम्पर्क गरेर यो संस्थामा ल्याएर पढाउन सक्नुहुनेछ। बटुकहरू यो संस्थामा पढ्छन् भने कन्याहरूलाई पढाउनको लागि पनि गार्गी कन्या गुरुकुल छ, गार्गी कन्या गुरुकुलमा छात्राहरूलाई ल्याएर राख्न यहाँहरूलाई हामी मद्दत गर्नेछौ। बागेश्वरी आध्यात्मिक परिषदमा बटुकहरू पढ्छन् भने महाकल्याणी पनि छ एउटा देवघाटमा, त्यहाँ पनि छात्राहरूको पढाइ हुन्छ। आवश्यक रूपमा यहाँहरूलाई त्यस्तो कुनै आवश्यक परेको छ भने पनि हाम्रो यो संस्थामा सम्पर्क गर्नु हुन सक्नुहुनेछ। यहाँ हुने सम्पूर्ण व्यक्तित्वहरूसँग पनि सम्पर्क गर्न सक्नुहुनेछ र स्वयं मसँग पनि यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ भन्ने पनि एउटा सूचना प्रवाह गर्न चाहे, किनभने यो परिषदको एउटा सदस्यको हैसियतमा म रहेको छु र यो परिषदभित्र रहेको जुन गुरुकुल छ राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पबाट चलिरहेको गुरुकुल, यसै गुरुकुलको म एउटा संयोजक पनि छु। त्यस कारणले गर्दा यहाँहरूलाई सहज होस् भनेर मैले यो कुरा भन्न चाहे र आजको यो कार्यक्रममा यहाँहरूको जुन उपस्थिति छ यो उपस्थितिले असाध्यै हामीलाई आनन्दित बनाएको छ र यहाँहरूले जति पनि मिठा चुटका अब के भन्छ लोकगीत लोक भाकाका विभिन्न थरीका चाहिँ यो भजनहरू चाहिँ प्रस्तुत गरेर हामीलाई मनमोहक बनाउनु भयो र यहाँहरूलाई पनि प्रथम द्वितीय तृतीय र सान्त्वना पुरस्कारबाट हामीले विजय छनौट गर्नेछौ भन्ने कुरा यहाँहरूलाई जानकारी नै छ र अरू कुरा त हाम्रो कार्यक्रम सञ्चालक हुनुहुन्छ युवा एकदमै आध्यात्मिक व्यक्ति हाम्रो भाइ अर्जुन।

0: नपाउँदा पनि बेला बेलामा गएर हाम्रो एउटा यसको जुन सामाजिक सञ्जालमा छ त्यसमा गएर पनि मैले हेरिरहेको हुन्छु। म प्राय दुई चार दिनमा आइ पनि रहन सकेको छु र पनि पुरै समय दिन सकेको छैन। यही संस्थाको एउटा सदस्यको हैसियतमा रहेर पनि पूर्ण समय मैले यहाँहरूलाई दिन सकिरहेको छैन। यसमा पनि मैले क्षमा याचना माग्दै यहाँहरू सम्पूर्णलाई यहाँहरूको दीर्घायुको कामना गर्दै सुस्वास्थ्यको कामना गर्दै यहाँहरू सम्पूर्णको परिवारमा आनन्द रहनु होला र सधैँभरि रामको नाम जपिरहनलाई नबिर्सनु होला भन्दै मेरो आफ्नो मन्तव्य पनि यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार, ओम जय गुरुदेव, जय बागेश्वरी माता, जय जय काली, जय जय गोरख। धन्यवाद यहाँहरूलाई,
1: नमस्कार। अत्यन्तै मिठो छोटो मन्तव्य राखेर दिदीले भर्खरै हामीलाई आशीर्वचन दिनुभयो। यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत देवता, जहाँ नारीलाई सम्मान गर्छौ त्यहाँ देवता खुसी हुन्छन्। आज नारी नै यत्रो यज्ञ समापन गर्नको लागि, यज्ञलाई पूर्ण गर्नको लागि लागिरहनु भएको छ। बिनु रायमाझी दिच्छु भने अब पूर्ण हुन सक्दैन त, अब तपाईँ हामी सबै लाग्ने होइन त, खै त ताली जय होस्। अब कति पनि ढिला नगरिकन दोकान भजन समूह भरतपुर 10 म स्टेजमा आएर तम तयारी अवस्थामा बसिदिनको लागि सबिनय अनुरोध गर्दछु। त्यसै गरी सनातन बाल भजन समूह आइपुग्नु भएको छ, उहाँहरू एकैछिन ढिला हुन्छ भन्ने मैले जानकारी पाएको छु। यतिखेर दोकान भजन समूह भरतपुर 10 टिमहरूलाई म स्टेज तर्फ बोलाउन बोलाउँदै दोकान भजन कीर्तन समूह भरतपुर 10 यहाँ सहभागीहरूको नाम यस प्रकारको छ: रमादेवी सापकोटा, डोलराज भण्डारीज्यू, ज्ञानहरि पौड्यालज्यू, डिलीराम पौड्यालज्यू, कमला भण्डारीज्यू, लीलादेवी पौडेलज्यू, लक्ष्मी पौडेलज्यू, मीना काफ्लेज्यू, मन्दिरादेवी पौडेलज्यू र इन्दिरा तापाकाईज्यू हुनुहुन्छ। छिटोभन्दा छिटो मञ्चमा यहाँहरू तम तयारी अवस्थामा रहनुहोला भन्दै यतिखेर श्रद्धेय गुरुदेवलाई म सचिवालयका केही सूचनाहरू वाचन गरिदिनको लागि सविनय अनुरोध गर्दछु।
2: समय एकदमै नेटो काटेको छ, हामीले समयमा आज पनि सुरुवात गर्न सकेनौ। लगभग 5 जस्तो छ आज प्रतियोगिता नै। हजुरहरू मन दौरो बनाएर बस्नुहोला, बल्ल 9 भएको छ, 18 बाँकी छ। घडी हेर्नुहोस् त कति बज्यो, हो त्यसकारण नआत्तिनुहोला। ल अब छिटो छिटो ओम कैलाश शिव ढुङ्गा शिव शक्ति महापीठ धाम पोखरा 21 7,000 प्रदान गर्नुभएको छ। त्यसकारण नआत्तिनुहोला, ल अब छिटो छिटो ओम कैलाश शिव ढुङ्गा शिव शक्ति मनोज महापीठ धाम पोखरा 21 प्रदान गर्नुभएको छ। जयन्ती देवी न्यौपाने छोरा रघुनाथ भरतपुर 15 1150 प्रदान गर्नुभएको छ। अरू केही भूमिका धेरै लामो नलेख्नुहोला, पढ्ने फुर्सद छैन, नाम र रकम मात्रै लेख्नुहोला कृपया। चन्दा श्रेष्ठ भरतपुर 2 पोखराबाट 1015 प्रदान गर्नुभएको छ। छिट्टो आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गरे। दीप ज्योति भजन कीर्तन समूह भरतपुर 2 क्षेत्रपुरबाट 7015 प्रदान गर्नुभएको छ। दीप ज्योति कीर्तन समूह रमा पोखरेल भरतपुर 2 बेलचोक 11150 प्रदान गर्नुभएको छ। रमा पोखरेलजी मञ्चमा आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। भीमकुमारी पोखरेल सम्पूर्ण पितृहरूको उद्धारको कामना गर्दै भरतपुर 22 1550 प्रदान गर्नुभएको छ। भीमकुमारी पोखरेलजी एकदम छिटो आउनुहोला, रुद्राक्ष र आफ्नो रसिद लिएर जानुहोला। ज्ञानराज विष्ट भरतपुर 12 1125 ज्ञानराज विष्टज्यू भीमकुमारी पोखरेलजी एकदम छिटो आउनुहोला, रुद्राक्ष र आफ्नो रसिद लिएर। छवि कला तिवारी भनपा 10 1100 छवि कला तिवारीज्यू चुडामणि लामी छाने भनपा 7 1115 हीरा सापकोटा गौरीगंज भरतपुर 8 गौरीगंज यता रुद्राक्ष राख्छ। हीरा सापकोटा भरतपुर 8 गौरीगंजबाट 1005 फूलमाया श्रेष्ठ भरतपुर 2 2600 प्रदान गर्नुभएको छ। रुद्राक्षको लागि मैले मञ्चमा आमन्त्रण गरे। छाया चन्द भरतपुर 10-1100 प्रदान गर्नुभएको छ। छाया चन्दज्यूलाई पनि रुद्राक्ष लिइदिनु हुनको लागि हार्दिक अनुरोध गरे। हजुरहरू नातिनु होला। सविता गौतम पौडेल गैंडाकोट 8 विजय चोकबाट 1120 प्रदान गर्नुभएको छ। सविता गौतमज्यू। कृष्ण कुमारी शर्मा भरतपुर 2 क्षेत्रपुरबाट 2010 प्रदान गर्नुभएको छ। कृष्ण कुमारी शर्माज्यूलाई पनि मञ्चमा आमन्त्रण गरे। रामबहादुर सापकोटा गैंडाकोट 1 मौलाकालिकाबाट 1515 प्रदान गर्नुभएको छ। रामबहादुर सापकोटाज्यूलाई पनि मञ्चमा आमन्त्रण गरे। हिरादेवी पौडेल गैंडाकोट 3 1105 प्रदान गर्नुभएको छ। हिरादेवी पौडेलजीलाई पनि मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गरे। दिलबहादुर गोदार भरतपुर 1515 प्रदान गर्नुभएको छ। दिलबहादुर गोदारज्यूलाई पनि मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गरे। दुर्गा ढुङ्गाना भरतपुर 10-2100 प्रदान गर्नुभएको छ। दुर्गा ढुङ्गानाजीलाई पनि हार्दिक अनुरोध गर्दछु। नमराज श्रेष्ठ रत्नगर 3 शान्ति चोकबाट 1125 प्रदान गर्नुभएको छ। नमराज श्रेष्ठज्यूलाई पनि मञ्चमा आमन्त्रण गर्दछु। आस्थमा अधिकारी खुरखुरे भरतपुर 11 1115 प्रदान गर्नुभएको छ। पदम राज उपाध्याय सिग्देल गैंडाकोट 2-1115 प्रदान गर्नुभएको छ। पदम राज उपाध्याय सिग्देल गैंडाकोट 2 एकपटक जोडदार ताली बजाइदिनुहोस् त। हामी एउटा एकदम ऐतिहासिक कार्यक्रम 4 मिनटमा सक्नेछौ। गएको जेठ 8 एउटा गीत एउटा भजन
3: बार बार बन्दना हजार बार बन्दना बार बार बन्दना हजार बार बन्दना
2: अब हामी मञ्चासीन सबै मञ्चका अतिथिज्यूहरूलाई सबैलाई सुन्नु भएको छ नि सबैलाई यहाँ गएर नाचिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यो हाम्रो भिजुअल हुँदैछ है। 4 मिनट क्यामेरा एउटा माथि पनि ल्याइदिनु होला। एउटा माथि ल्याएर नत्र हातको ल्याएर कसरी जोड्न मिल्छ उता मास्क। मैले दीपक गुरुसँग भनेको छु, दीपक पौडेल गुरुसँग भनेको छु। यो क्लिप पछि हामीले यो क्लिपलाई पुरै भिजुअल जोड्ने हो। हामी सबै एउटा भजनमा योगी नरह सबै नाच्नेछौ। कलाकार साथीहरू पनि यहाँबाट बज्नेछ। हामी सबै यहाँ नाच्न जानेछ। अर्जुनजी पनि म पनि मिल्छ भने हाम्रो डाक्टर प्रज्ञानाथ गुरुदेव पनि हाम्रो श्रद्धेय परशुराम पाण्डे गुरुदेव पनि मधुसूदन गुरुदेव पनि हामी सबै यहाँ नाच्न जानेछौ। ल भजन बजाइदिनुहोस् त, भजन बजाइदिनुहोस् त। हाम्रो श्रद्धेय परशुराम पाण्डे गुरुदेव पनि मधुसूदन गुरुदेव पनि सबै यहाँ नाच्न जानेछौ। ल भजन बजाइदिनुहोस् त, भजन बजाइदिनुहोस् त। ल एकपटक सबैले ओठ चलाउनु पर्छ भनौ है।

के जिउको नित्य गर्छौ सम्झना बार बार वन्दना।

यो गीत बज्नेछ रेकर्डमा भोलि हाम्रो चतरा धामका पीठाधीश्वर नेपालका निम्बार्क सम्प्रदायबाट प्रथम जगतगुरु श्रद्धेय मोहन शरण देवाचार्यजी महाराजको आगमन हुँदैछ भोलि जति सकेको धेरै आउनुहोला जति सकेको धेरै र यो क्लिसमा बस्न चाहने मूल समितिका आदरणीय व्यक्तित्वहरू पनि अगाडि आउनुहोला मैले फेरि पनि मञ्चमा बस्ने सबै आदरणीयजीहरूलाई पछि बोलाएन नभन्नुहोला गुनासो नगर्नुहोला सबै कलाकारजीहरूलाई पनि मैले चार मिनट मात्र यो भजन बज्नेछ ल ल अब जाऊ दुई अन्तरा बज्नेछ आज भ्याइन्छ भ्याइन्छ हामी पाँच बजेसम्म पनि भ्याउँछ नातिनुहोस् यो चार मिनट मात्रै मूल समितिका आदरणीय महानुभावहरू पछि भिजलमा हामी छुट्यौँ नभन्नु होला है जो जो आउनुपर्छ आउनुहोला पुरै खोलिदिनु होला उता गर्ने साउन्ड

Sei justo.

जय होस्, जय जय गोरख, जय जय काली, जय होस्। आजलाई यति नै गरौँ। अब आज थोरै किन किनभने बिरु रायमाझी दिदी हुनुहुन्छ, उहाँकै साथमा हामी नाच्न पाउनु भाग्यमानी हो कि होइन? मैले दिदीलाई अघि भनेको खुसुक्क के थाहा, दिदी रिसाउनुहुन्छ कि नै, भनौँ कि नभनौँ जस्तो भयो। दिदी भनौँ कि नभनौँ, भनौँ है, यो भाइ यस्तै छुटु छ के भने दिदी अलिअलि ज्यान घट्छ, नाच्दै पर्छ है भनेको। जय होस्। एउटा चस्मा यहाँ फेला परेको छ, ए गुरुदेवकै रहेछ। जय होस्। यतिखेर अब कति पनि ढिला नगरिकन दोकान भजन समूह यहाँ तम तयारी अवस्थामा हुनुहुन्छ, उहाँहरूको भजन सुन्नेछौ। यहाँहरू धैर्य भएर बसिदिनु होला। बिच बिचमा यो नाच्नको लागि हाम्रो भिडियो छायाङ्कन पनि हुनको लागि हो। यो श्रद्धा हिरालाल कर्णेल गुरुदेवले रचना गर्नुभएको शब्द थियो। मलाई पनि स्वर दिने अवसर त मिलेको थियो, तर मलाई त्यतिखेर समय ठ्याक्क मिलाउन पाइन। गुरुदेवले भन्नुभएको थियो, हामी थोरै प्रयास पनि गरेका थियौँ, तर त्यो समय कसलाई लेखेको छ, कहाँ के कसलाई के लेखेको छ, त्यो प्रारब्धको खेल हो, मैले पाइनँ, त्यो अवसर गुमाएको छु भन्दै एकचोटि हिरालाल गुरुदेवको लागि पनि करकमलबाट यहाँहरूले सम्मान गरिदिनु होला भन्दै यतिखेर दोकान भजन समूह दोभान कालिका नमुना टोल विकास संस्था अन्तर्गत रहेको दोकान भजन कीर्तन समूहलाई आफ्नो प्रस्तुति राखिदिनुको लागि सविनय अनुरोध गर्दछु। जय होस्। दोकान भजन समूह दोभान

यसरी माता तिम्रो गर्छौ जय जयकार बागेश्वरी माता तिम्रो गर्छौ जय जयकार बिदा हुन्छौ हामी अब।

जय होस्। दोभान कालिका नमुना टोल विकास संस्था तथा दोकान भजन कीर्तन समूहलाई आफ्नो भजन प्रस्तुत यति मिठो भजन प्रस्तुत गर्नुभएको छ उहाँहरूको लागि चरताली जय होस्। अब कति पनि ढिला नगरिकन श्रीकृष्ण आध्यात्मिक प्रतिष्ठान भरतपुर साथ कृष्णपुरबाट सत्सङ्ग भजन समूह अन्नपूर्ण चोकका आमा दिदी बहिनीहरूलाई म अगाडि बोलाउँछु, दाजुहरूलाई अगाडि बोलाउँछु। जय होस्। यो नाम उद्घोष गर्नुभन्दा पहिला एकजनाले मोबाइल यहाँ काउन्टरमा छोड्नु भएको रहेछ, यो मोबाइल मेरो हातमा छ, कसैको पनि यो पुण्य क्षेत्रमा केही चिज नहरास भन्ने कामना छ। यो मोबाइल प्राप्त भएको छ, अगाडि केही स्क्रिन खुलेको छैन, खुलेछ ल, अगाडि केही पनि त्यस्तो रहन्छ। रेडमी नोट मोबाइल छ यहाँ, अब को कसले म्यासेज गर्नुभएको छ त्यो त सबै बोल्न अलि अप्ठ्यारो होला। कसैको मोबाइल यसो खोल्टीमा छाम्नुहोला, छैन भने यता सम्पर्क गर्नुहोला। हे मेरा भक्तहरू, यतिखेर श्रीकृष्ण आध्यात्मिक प्रतिष्ठान भरतपुर साथ कृष्णपुरका टिम हुनुहुन्छ सत्सङ्ग भजन समूह अन्नपूर्ण चोकबाट जय होस्। मोबाइलका सम्बन्धित व्यक्ति भेटिसक्नु भएको छ, उहाँले लैसक्नु पनि भइसकेको छ। यतिखेर कृष्ण बहादुर अधिकारीज्यू, श्री प्रसाद लामिछानेज्यू, जगतमया सुवेदीज्यू, राजकुमार सुवेदीज्यू, कृष्ण प्रसाद ढकालज्यू, मया भट्टराईज्यू, ठाकुर प्रसाद बस्ताकोटीज्यू, शान्ता सुवेदीज्यू, लीलाधर अधिकारीज्यू र कमला कुँवरज्यूलाई छिटो भन्दा छिटो मञ्चमा म निमन्त्रणा गर्दछु हे मेरा भक्त। त्यसपछि वैकुण्ठ बागलुङे आमा समूह, वैकुण्ठपद बागलुङे आमा समूह भरतपुर चार लङ्कु पनि एकदमै तम तयारी अवस्थामा रहनुहोला। त्यसपछि सनातन बाल भजन समूह, वैकुण्ठपद बागलुङे आमा समूह भरतपुर चार लङ्कु पनि एकदमै तम सत्सङ्ग भजन समूह। उता बुबाहरू आउँदै हुनुहुन्छ, शिवजी पनि मन्द मुस्कानमा कैलाशबाट झर्दाखेरि अलिक त टाइम लाग्छ, नाच्दिनुहोस् है मेरा भक्तहरू, छिटो हजुरहरू पनि छिटो छिटो आउनुहोला। यसपछि वैकुण्ठपद बागलुङ बागलुङे आमा समूह एकदमै तम तयारी अवस्थामा बस्नुहोला। त्यसपछि सनातन बाल भजन समूह एकदमै तम तयारी अवस्थामा रहनुहोला।

आदरणीय सज्जनवृन्द, यसपछि आउने टोली एकदमै यहीँ आएर बस्दिनु होला। त्यसपछि अर्जुनजीले भन्नुहुनेछ अर्को टोली एकदम तयारी अवस्थामा बस्दिनु, समय एकदमै छोटो भएको छ र यही पाराले छ बज्छ, त्यस कारणले छिटो छिटो छिटो छिटो छिटो छिटो गरिदिनु हुनको लागि अनुरोध गरे। ल ओम, एकदम छिटो तयारी गरिदिनु होला हजुरहरू पनि। ल ओम।

पत्रा जलधारा धतुरा

0: अत्यन्त शान्त भएर भजन सुनिदिनु भएकोमा सबैजना भक्तहरूलाई धन्यवाद छ। नारायण।
1: जय होस्। यतिखेर कृष्ण मन्दिर भरतपुर साथबाट आफ्नो प्रस्तुति दिनुभएको छ। खै एकचोटि फेरि तालीले यहाँहरूले सम्मान गरिदिनु होला। हजुरहरूले एकैछिन यहीँ बसिदिनु होला, एकचोटि है हजुरहरू यहीँ बस्नु होला। हजुरहरूलाई हामी यहीँ प्रमाणपत्र दिएर जानेछौँ, प्रमाणपत्र रेडी भइसकेको छ। यतिखेर हाम्रो सामाजिक व्यक्तित्व गैंडागोठबाट शान्ति नेउपानेजी आउनुभएको, भर्खर मात्र मैले समाचार प्राप्त गरेको छु। उहाँलाई स्टेजमा आएर आसन ग्रहण गरिदिनको लागि म सविनय अनुरोध गर्दछु। शान्ति नेउपानेजी जय होस्। म यतिखेरै जिल्ला वैदिक सनातन धर्म सेवा समितिका पदाधिकारीज्यूहरूलाई सहभागिताको प्रमाण पत्र लिनको लागि म मञ्चमा आमन्त्रण गर्दछु। जिल्ला वैदिक सनातन धर्म सेवा समितिका कमला भट्ट, इन्द्रा मराठाज्यू, सीता राणाज्यू, भागीरथी सापकोटाज्यू, गीता रिमालज्यू, सुजला जामिछानेज्यू, कृष्ण भट्टज्यू, सचिन कार्कीज्यू, विष्णु अधिकारीज्यू, दीपक राज अधिकारीज्यू र हामीले पहिले उद्घोष गरिसकेका छौँ सहभागीहरूलाई प्रमाणपत्र। यदि कोही समूह पहिल्यै बाहिर परिसक्नु भएको छ भने, उहाँहरू यहाँ आउनुभएको छ भने, हजुरहरूले आफ्नो समूहको मैले सूचना पाए अनुसार निलगिरी आमा समूह आइपुग्नु भएको छ भन्ने सुनेको छु, उहाँहरूले पनि आफ्नो समूहको नाम दिनुहोला। हामी प्रमाणपत्र रेडी गरेर यहाँहरूलाई बोलाउनेछौँ। यतिखेर यस स्टेजमा रहनुभएका श्रीकृष्ण आध्यात्मिक प्रतिष्ठानका समूहलाई प्रमाणपत्र हस्तान्तरण गरिदिनको लागि आजका प्रमुख अतिथिज्यू जय होस्। व्यासजीकै हातबाट हामी प्रमाणपत्र दिएर एउटा समूहको फोटो खिच्नेछौँ। जय होस्। आजका प्रमुख अतिथि बिनु रायमाझी दिदी र यस सम्पूर्ण कोटी होमका संयोजक प्रेमनिधि भारद्वाजज्यूलाई यो सहभागिताको प्रमाण पत्र हस्तान्तरण गरिदिनको लागि सविनय अनुरोध गर्दछु। धेरै दुःख त दिदिनँ, म बीचबीचमा कतिवटा गाई मात्रै उठाउँछु। सचिन कार्की हाम्रो जिल्ला वैदिकको हुनुहुन्छ, उहाँलाई पनि स्टेजमा आइदिनको लागि छिटो भन्दा छिटो अनुरोध गर्दछु। जय होस्। एउटा फोटो खिचौँ सामूहिक, छिटो फास्ट गरौँ। हाम्रो कार्यक्रमका संयोजक प्रेमनिधि भारद्वाजज्यू पनि यहाँ सँगसँगै हुनुहुन्छ, एकचोटि यहाँहरूको ताली। जय होस्। खैचडी पनि साथमा, एउटा खैचडी पनि हाम्रो प्रेमनिधि भारद्वाजज्यूले सुरुमै उद्घोष गर्नुभएको थियो। त्यसै गरी जिल्ला वैदिक सनातन धर्म सेवा समितिका पदाधिकारीज्यूहरूलाई छिटो भन्दा छिटो मञ्चमा आएर यो प्रमाण पत्र लिइदिनको लागि सविनय अनुरोध गर्दछु। सचिन कार्कीज्यू जय होस्। ल वैदिक है, हजुरहरू वैदिकबाट, ल वैदिकको लागि एकचोटि प्रमाण पत्रको लागि यहाँहरूले फेरि ताली बजाइदिनु होला। यसै क्रममा राधाकृष्ण आमा समूह भनपा चारका आमा समूहलाई पनि, हाम्रो राधाकृष्ण आमा समूहलाई पनि म सविनय अनुरोध गर्दछु प्रमाण पत्र लिनको लागि। राधाकृष्ण आमा समूह भनपा चार, दोकान भजन समूह एकदमै छिटो गरिदिनु होला। दोकान भजन समूह एकदम फास्ट गरिदिनु होला। दोकान भजन समूहको गुरुदेव कुन छ कुन छ? राधाकृष्ण आमा समूह आइपुग्नु भयो। वैकुण्ठ त वैकुण्ठ बागलुङ्गी आमा समूह तम तयारी अवस्थामा रहनु होला, आउनु होला स्टेजमै आएर। हजुर दोकान हिराला गुरु उहाँको हातमा छ, हजुरको दोकान दिनु न। दोकान राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान चितवन, छिटो भन्दा छिटो स्टेजमा आइदिनु होला, सहभागिताको प्रमाण पत्र लिइदिनु होला। जय होस्। आज निर्णायक जीवनलाई एकदमै गाह्रो छ, मैले बुझिरहेको छु। धेरै एकदमै अब्बल टिमहरू आउनुभएको छ, निर्णय गर्नलाई बहुत गाह्रो छ। हिरालाल गुरुलाई र मधुसूदन घिमिरे दाजुलाई एकदमै निहालिरहनु भएको छ। अब एकदमै गाह्रो काम हो यो, अब जिसो काम पनि हो। राष्ट्रिय लोक भजन टिमलाई पनि म सृजनशील महिला समूह भरतपुर जय होस्। हामी छिटो गर्छौ, धेरै समूहहरू हुनुहुन्छ। अबको क्रममा राष्ट्रिय लोक भजन आइपुग्नु भएको छ, उहाँहरूलाई पनि वितरण गरिहालौ। खैजडी यता छ, खैजडी दिउँ, खैजडी यता यता यता जय होस्। कालीगण्डकी संकीर्तन समूह, राष्ट्रिय लोक भजन समूह आइपुग्नु भएको छ। कालीगण्डकी संकीर्तन समूह श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरुकुलम, श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरुकुलम, धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट एक, काली गण्डकी संकीर्तन समूह आउनुभयो होइन, जय होस्। धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट एक, काली गण्डकी पछि श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरुकुलम, धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट एक का टीमलाई पनि सहभागिताको प्रमाण पत्र लिइदिनको लागि सविनय अनुरोध गर्दछु। मौला कालिका मन्दिर गैंडाकोट एक हुनुहुन्छ, मिलिजुली भजन समूह शुद्धोदान रूपन्देही, त्यति टाढाबाट आएर पनि यहाँ सहभागी बन्नु भएको छ। मिलिजुली भजन समूह सहभागिताको प्रमाण पत्र पहिला हामी लिन्छौ, पछि के हुन्छ निर्णायक जीवनले निर्णय गरिसकेपछि हामी निर्णय सुनाउनेछौ। अनि मिलिजुली भजन समूह परमानन्द यता परमानन्द यता मिलिजुली भजन समूह खैचडी खैचडी परमानन्द यता परमानन्द मिलिजुली भजन समूह गुरुदेव मौला कालिकाको यहाँ प्रतिनिधिजीहरू आउनुभएको छ, उहाँहरूलाई दिएर धार्मिक सेवा समिति मौला कालिका मन्दिरको, राधाकृष्ण आमा समूह भनपाचार लङ्कु मिलिजुली भजन समूह धार्मिक सेवा समिति मौला कालिका मन्दिरको, यो सहभागिताको प्रमाण पत्र मात्रै हो, यहाँहरूले अन्यथा नसोच्नुहोला। अहिले सहभागिताको सम्पूर्ण टिमलाई दिनेछौ, त्यसपछि मिलिजुली आइपुग्नु भयो, सहभागिताको प्रमाण पत्र मात्रै हो, राधाकृष्ण र मिलिजुलीको यहाँ प्रतिनिधिजीहरू नआउनु भएको हुनाले एकछिनपछि गर्नेछौ। अबको क्रममा बागलुङे आमा समूह वैकुण्ठ पथबाट आउनु भएको छ, उहाँहरूलाई आफ्नो प्रस्तुति एकदमै निर्धक्क भएर यहाँहरू ढुक्क तरिकाले यहाँहरूले आफ्नो प्रस्तुति दिनुहोला। यसपछि सनातन बाल भजन समूह तन तयारी अवस्थामा रहनुहोला, हामीसँग समय एकदमै थोरै छ। अबको क्रममा बागलुङे आमा समूह वैकुण्ठ पथ भनपा चार लङ्कु

जय होस्। यतिखेर बागलुङे आमा समूह वैकुण्ठ पदबाट आउनुभएको थियो, उहाँहरूप्रति विशेष विशेष आभार व्यक्त गर्दै एकैछिन हजुरहरू यहाँ अगाडि लाइन आउनुहोस् न, लाइन बसौँ एकचोटि। हजुरहरूलाई सहभागिताको प्रमाणपत्र भइराजा त्यहाँ छ दिनुहोस्। सहभागिताको प्रमाणपत्र र खैजडी हामी यहीँबाट प्रस्तुत गरेर फेरि बोलाउँदा अप्ठ्यारो भयो, त्यही भएर हामी एकदम हिरालाल गुरुदेव उहाँहरूलाई हाम्रो सहभागिताको प्रमाणपत्र हाम्रो सद्गुरुदेव महाराजको हातबाट, हाम्रो कथावाचक गुरुदेवको हातबाट दिन्छौ। त्यसपछि हाम्रो सनातन बाल भजन समूह तयारी अवस्थामा हजुरहरू अबको क्रममा हजुरहरूको भने, यतिखेर हाम्रो प्यारो मित्र राष्ट्रिय भजन गायक दिपेश अधिकारी ज्यू आउनुभएको छ, उहाँको लागि एकचोटि ताली जय होस्। युवाहरू सबै भजन कीर्तनमा मन लगाउनुपर्छ, अब बुढाबुढीले मात्रै गरेर हुँदैन है, हो कि होइन? जय जय गोरख, जय जय काली, जय होस्। यतिखेर राधाकृष्ण आमा समूह पनि आइपुग्नु भएको छ, उहाँहरूको लागि पनि प्रमाणपत्र हस्तान्तरण गरिदिनको लागि सविनय अनुरोध गर्दछु। प्रमाणपत्रमा यदि नाम कुनै त्रुटि भएको रहेछ भने यहाँहरूले जानकारी गराएर अर्को प्रमाणपत्र लिनुहोला। त्यसै गरी राधाकृष्ण आमा समूहलाई पनि यो प्रमाणपत्र हस्तान्तरण गरिदिनको लागि गुरुदेवलाई म सविनय अनुरोध गर्दछु। एउटा खैजडी पनि साथमा कोही नछुटौ है यो।

0: प्रसाद हो, यो ठुलो केही पुरस्कार होइन, प्रसाद हो, सबैले अन्यथा नलिनु होला। जय होस्। राधा कृष्ण भजन समूह, आमा समूह, एकदमै मिठो गाउनु भएको छ, निर्णायक जीवहरूले निहालिरहनु भएको छ। के कस्तो नम्बर प्राप्त गर्नुहुन्छ त्यो त एकछिनपछि थाहा हुनेछ। सबैजना बस्नुहोला, धैर्य गर्नुहोला, हाम्रो अझै मिठा मिठा प्रस्तुतिहरू आउँदैछ। सबैको मिठो छ, फेरि एउटालाई मात्रै मिठो भन्यो अर्कोलाई होइन, सबैजनाको 101 छ। म अर्जुन सापकोटाले यहाँलाई दिन मिल्ने भए म सबैजनालाई प्रथम गराउने थिएँ, यसको लागि पनि ताली दिनुहोस् न त। जय होस्, जय होस्। सबै ग्रुप हाम्रो एकदम आदरणीय माताजीहरू, दिदीहरू, भाउजूहरू, सबैजना अङ्कलहरू, दाईहरू, बिनाजू आइसियो, हाम्रो नारायण प्रसाद खरालजी हुनुहुन्छ, हाम्रो काशीनाथ सापकोटा अङ्कल हुनुहुन्छ, एकदमै यो तम तयारी अवस्थामा मैले सबैलाई जुट्नुपर्छ है। हामी फर्स्ट सेकेन्ड थर्ड जे होला आफ्नो ठाउँमा, तर सहभागी बन्नु नै ठुलो कुरा हो। सबैजना धार्मिक बनाऊ, सबैजनालाई भगवानको एउटा मन्दिरमा कोटिहोङको यो यज्ञमा जोडौँ भन्ने मेरो उद्देश्य थियो। यहाँ आयोजकहरूले पनि हुन्छ भन्नुभयो, भजन प्रतियोगिता राख्नु न भने, मैले प्रेमनिधि भारद्वाज यहीँ हुनुहुन्छ उहाँलाई यस्तो सोद्धा त होइन, गर्नै पर्छ यो कार्यक्रम त भन्नुभयो। आज यहाँहरू हौसलाका साथ, ऊर्जाका साथ आइदिनु भयो, हजुरहरूको लागि एकचोटि आफ्नो लागि आफै ताली बजाएर सम्मान गर्नुहोला। जय होस्। अबको क्रममा सनातन बाल भजन समूह, जसमा अध्यक्ष सुशान्त आचार्यजी हुनुहुन्छ, मनिषजी हुनुहुन्छ, सुलभ श्रीमनज्यू, आशुतोषज्यू, निर्मलज्यू, सुशान्तज्यू, सन्ध्याज्यू, मानवीज्यू, जोयाज्यू र सानवीज्यूलाई म छिटो भन्दा छिटो मञ्चमा आउनको लागि अनुरोध गर्दै, अनि त्यसपछि विजय भजन भजन समूह भरतपुर स्वर विजयनगरका टिमहरूलाई पनि तम तयारी अवस्थामा रहनको लागि अनुरोध गर्दै, नारायणी भजन समूह त्यसपछि हुनेछ भने, यतिखेर सनातन बाल भजनको लागि यहाँहरूको ताली पुनः मागे। जय होस्। यहाँहरू तयारी गर्दै गर्नुहोला। यहाँ हाम्रो प्रमाणपत्रको लागि लेख्दै हुनुहुन्थ्यो हाम्रो दाजुहरू कता जानुभयो, अथवा हजुरहरू कोही यहाँ मध्येमा राम्रो लेख्ने ह्यान्डराइटिङ राम्रो भएका कोही हुनुहुन्छ भने, शुद्ध लेख्ने कोही हुनुहुन्छ भने कृपया मञ्चमा आइदिनको लागि म अनुरोध गर्दछु। प्रमाणपत्रको लागि नामाकरण लेख्नको लागि, नामावली लेख्नको लागि। अबको क्रममा बाल सनातन बाल भजन समूह का प्यारा भाइहरू बहिनीहरू सबै तम तयारी अवस्थामा हुनुहुन्छ। हाम्रो बाबु पनि ढाका टोपी ढलक्क ढल्काएर बस्नु भएको छ, उहाँहरूको लागि ताली खोइ त। जय होस्। मलाई पनि आश्रममा बस्दाखेरिको याद आयो, यत्रै थिएँ, सानो थिएँ, हरिहर सन्यास आश्रममा परम आदरणीय गुरुदेव श्री 1008 स्वामी ज्ञानन्द सरस्वती महाराजजीको त्यो काखमा बसेर पढ्ने अवसर प्राप्त भयो। 13-14 वर्ष मैले पनि यस्तै सानै उमेरबाट एउटा भजन कीर्तनमा मन लगाउँदै संस्कृत पढ्ने अवसर पाएँ, यतिखेर मैले त्यही छलछली सम्झेको छु। जय होस्। तपाईँको क्रममा सनातन बार भजन समूह, जय होस्।
1: अग्निदेवलाई प्रणाम। यस भजन प्रतियोगितामा उपस्थित निर्णायक मण्डल, गुरुवर्ग लगायत सनातन धर्मका समुपासक श्रद्धालु भक्तजनहरूलाई सनातन बाल भजन समूहको तर्फबाट हार्दिक नमन गर्दछौ। स्वीकार्नुहोस् नमो नारायण।

सही होस्। यतिखेर सनातन बाल भजन समूहले आफ्नो प्रस्तुति दिनुभएको छ। यो प्रस्तुति हेर्दा हेर्दै हाम्रो सामाजिक अभियन्ता भानु गैरे दाजुलाई मेरो तर्फबाट पनि रु 1000 रुपियाँ यही ठाउँको ठाउँ दिन मन लाग्यो भन्नुभएको छ। उहाँले पनि दिनुहुनेछ। जय होस् उहाँहरूको लागि, एकचोटि ताली। जय होस्। कहिले काहीँ फेरि बाबु नानीहरू हामी त फर्स्ट भइएन नभन्नुहोला, तल बसेर हुटिङ कहिले काहीँ आयो भनेर त्यही टिम फर्स्ट हुन्छ भन्ने हुँदैन। कहिले काहीँ निर्णायक जीवहरूले निहालिरहनु भएको छ। मधुसूदन दाजुले यति धेरै तरिकाले हेरिरहनु भएको छ। यहाँहरूको अनुशासनदेखि कतै स्वर बिग्रेछ कि भनेर हेरिरहनु भएको छ। त्यतालाई निहालिरहनु भएको छ भने यता सधैँ हिरालाल गुरुदेवले निहालिरहनु भएको छ। यति राम्रो टिम तयार गरिदिनु भएको छ। विशाल न्यौपाने हाम्रो भाइ राजा, प्यारो भाइ राजा हुनुहुन्छ। रविन्द्र चापाकाई मेरो प्रिय भाइ हुनुहुन्छ, उहाँ कथावाचक पनि हुनुहुन्छ। आफ्नो एउटा संस्कार दिएर यति राम्रो टिम खडा गर्नुभएको छ। त्यसै गरी दिपेश अधिकारीज्यू, उहाँ आफै पनि एकदमै प्रखर भजन गायक हुनुहुन्छ। उहाँहरूको टिमलाई जय जय होस्। अबको क्रममा कति पनि ढिला नगरिकन विजय भजन समूह भरतपुर 16 विजयनगरबाट यहाँहरूलाई बोलाउँदछु। सहभागीहरू खगेन्द्र प्रसाद पौडेलज्यू, कमल बहादुर तिवारीज्यू, ईश्वरी देवी घिमिरेज्यू, नीता तिवारीज्यू, गोमा लामिछानेज्यू, कल्याण अधिकारीज्यू, श्यामकृष्ण अधिकारीज्यू, मधुगिरीज्यू, मधुकला अधिकारीज्यू, सचिन कार्कीज्यू हुनुहुन्छ भने नारायणी भजन समूह तम तयारी अवस्थामा रहनुहोला। यसपछि

0: हाम्रो प्यारो भान्जीहरू अघि आउनु भएको थियो लेख्नको लागि, दुईजना लेख्नको लागि पनि यता अगाडि आइदिनु होला। सरस्वती दवाडीज्यू जता हुनुहुन्छ, हजुर हराउनु भयो भनेर हजुरको आफन्तले खोजिरहनु भएको छ। सरस्वती दवाडीज्यू यता सचिवालयको छेउमा पुगिदिनु होला, भरतपुर 11 हुनुहुन्छ, उहाँ हराउनु भयो भनेर आफन्तले खोजिरहनु भएको छ। जय श्री राम। अबको क्रममा विजय भजन भरतपुर 16 विजयनगरको टिमलाई एकचोटि यहाँहरूको ताली पुनः माथि उचाली उचाली जय होस्।
1: उपस्थित समादरणीय धर्म अनुरागी गुरुजन र भक्तजनहरू, राधे राधे।

गाई गङ्गा तुलसीको पूजा हुने देश, गाई गङ्गा तुलसीको पूजा हुने देश, आफ्नो धर्म

देवताको देव भूमि नेपाल हाम्रो देश सनातन धर्म हाम्रो सबै भन्दा बेस आफ्नो

0: सफाई आइलैंड सुंदर नूंचा रेडियो साइनस 89.8 मेगाहर्ट्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
2: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 MHz।
3: साहिनो समय सूचक, अहिले साँझको 5 बज्यो 8:05 PM।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्न।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: 妈雷米托，
1: 卡纳蒂的文策，
0: 阿里巴巴雷，
1: 巴巴雷萨斯马里的文策。

0: भन्दा माथि कति राम्रो सुन्नुलाई त्यही छैन मलाई।
1: आहा, कति राम्रो! तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
12: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर काटमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
12: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
16: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
18: विश्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
19: हो र? होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
19: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
19: हुन्छ मिस।
17: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं।
14: समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
20: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
15: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अब सुन्नुहोस् पूरा समाचार।
20: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
20: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
20: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
9: मद्यपान र धूम्रपान सेवन नगरौं,
20: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

माया मरे भोलि पल्टै भइहाल्छ दुई दिन पक्कै मर्ने हो पक्कै जान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: करेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: शुभ प्रभात
6: बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सराका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: आफ्ना समाजमा बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
17: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
17: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
18: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: विश्वामा सुन्नुहोस्, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
21: हो र? होइन होला त्यस्तो त।
22: सोइता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के हो भन त?
21: के भएन मिस,
22: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
21: हुन्छ।
23: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
24: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
24: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
24: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
25: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
26: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
25: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: आज गरबी आज नचबी झूमी घर अंगना।
0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
2: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
3: बुद्धिमत्ता एआईको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा यसले जीवनलाई सहज बनाएको छ, तर साथसाथै गोपनीयता, रोजगारी र गलत सूचना जस्ता चुनौती पनि बढ़िरहेका छन्। डिप टेक र साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या खपेका छन्। त्यसैले एआईको जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्वस्थ कानूनी तथा नैतिक नियमन आवश्यक छ। प्रविधिको विकाससँगै मानव हितलाई प्राथमिकतामा राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो।

0: तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुन्डाइ र खुला रूपमा अस्वस्थकर तरिकाले यसमा प्रसार गर्ने गरिएको गुनासो गरेकाले यस्ता गतिविधि नगर्न निर्देशन दिएको जनाएको छ। सीआईएजीले कुरा गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश कुमारले सूचनाको अवज्ञा गर्दै खुला असुरक्षित वा अस्वस्थकर ढंगले खाद्य सामग्री ओसार पसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम जरिवाना वस्तु जफत तथा अन्य कानूनी कार्यवाही गरिने चेतावनी दिनुभयो।
1: नागरिकहरूको व्यापक जनगुनासो पनि थियो यो विषयमा। बदशालाबाटदेखि अब जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवाने गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने त्यो झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
0: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा सुरक्षित चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर वा उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ। काभ्रे प्रान्तको नवबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका छन्। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै 8 जनाको पहिचान खुलिसकेको छ र थप घटनाबारे अनुसन्धान जारी रहेको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रको भाडा 700% बढ़ाइएको भन्दै सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष एजाज अलामले भाडा वृद्धि र बक्यौता रकम तिर्न दिएको 7 दिने सूचनाले देशभरका करिब 700 उद्योग संकटमा पर्ने र हजारौं श्रमिक रोजगारी जोखिममा पर्ने बताउनुभयो। उद्योगहरूका अनुसार भाडा वृद्धि सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नाम सार्वजनिक गर्दै रकम असुल्न खोजिरहेको छ। महासंघले दुवै पक्षले दायरा गरेको पुनरावलोकनका मुद्दा फिर्ता लिएर अदालतको पुरानो फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ। माग अनुसार नभए देशभरका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको सीआईएनसँग कुरा गर्दै एजाज आलमले भन्नुभयो,
2: हामीले पहिलाको तिरिसकेका छौँ, पछिको भाडा हामी तिर्न तयार छौँ, त्यो अनुरूपले जाउँ। तर उहाँहरूको भनाइ के भने 75 देखेकै बढेको भाडा तिर्नुहोस् भन्नुहुन्छ। अब सर्वोच्चले गरिसकेको फैसला पनि नमान्ने हो भने कानूनी राज्यमा के मान्ने त? त्यसले गर्दा कानूनको विज्ञहरूको भनाइ अनुसार अन्तिम फैसला आइसकेपछि त्यसलाई यदि तपाईँले अथवा कसैले पनि चित्त नबुझेर फेरि पनि पुनरावलोकनको लागि गए तापनि त्यो निर्णय तत्काललाई मानेर जानुपर्ने हुन्छ र पछि यदि अर्को निर्णय आयो भने त्यसलाई पनि फेरि मान्नुपर्ने हुन्छ भनाइयो। हामीले त्यति मात्रै अहिले भनिरहेका छौँ। र अर्को पाटो औद्योगिक क्षेत्रको व्यवस्थापनको भाडाको पैसा बाँकी हो, सरकारको कुनै कर अथवा अन्य भ्याटको कुनै पैसा बाँकी होइन। र सरकारले हामी छुन्छौँ कार्यवाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानूनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
0: नेपालमा 11 वर्षदेखि रोकिएका औषधिको मूल्य समायोजन फेरि चर्चामा आएको छ। औषधि उत्पादकहरूले उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी खर्च र डलर विनिमय दर बढेकाले मूल्य पुनरावलोकन आवश्यक भएको बताएका छन्। उपभोक्ताहरूले भने मूल्य वृद्धिले उपचार खर्च बढ़ने चिन्ता व्यक्त गरेको छ। नेपालमा औषधिको मूल्य निर्धारण र नियमनको जिम्मेवारी औषधि व्यवस्था विभाग अन्तर्गत रहेको छ। विज्ञहरूको सुझाव अनुसार औषधिको मूल्य प्रत्येक 2 वर्षमा पुनरावलोकन गर्नुपर्ने, छुट्टै मूल्य निर्धारण षड्यन्त्र बनाउनुपर्ने र अत्यावश्यक औषधिमा विशेष मूल्य नियन्त्रण लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै पाँच शीर्ष नेतालाई ध्यान आकर्षण पत्र पठाउनु भएको छ। शर्माले शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको 7 बजे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ 16 गते प्रस्तुत गरिएको प्रस्तावमाथि हालसम्म कुनै औपचारिक छलफल नभएको भन्दै चाँडै बैठक आयोजना गरी संवाद अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको छ। शर्माले पार्टीभित्रको मतभेद समाधानको लोकतान्त्रिक उपाय भेटघाट संवाद र सहमति भएको उल्लेख गर्दै आवेगभन्दा माथि उठेर प्रस्तावको अध्ययन र छलफल गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको हो। कांग्रेसभित्र आन्तरिक एकता र संवादलाई बलियो बनाउन उनले सकारात्मक जवाफको अपेक्षा गरेको बताएका छन्। नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन अभियान शुरू गरेको छ। पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले आज बागमती प्रदेशबाट सुझाव संकलन अभियान शुरू गरेको छ। आगामी असार महिनाभर विभिन्न प्रदेशमा भेला आयोजना गरी केन्द्रीय प्रदेश जिल्ला तहका नेताहरूबाट सुझाव लिइने नेता भानुभक्त ढकालले सीआईएनलाई बताउनुभयो।
3: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म, प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको, त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छ।
0: कार्यदलले जनसंगठन विभाग प्रमुख तथा पार्टीका विभिन्न निकायसँग पनि छलफल गरी सुझाव संकलन गर्ने जनाएको छ। संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गतको बाजुरा धुलाचौर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा आएको छ। हुम्ला र बाजुराका बासिन्दाबीच रानीसेन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सड़क अवरूद्ध गरेको थियो। सड़क बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस, ट्रक लगायत साना सवारी साधन गरी झण्डै 80 वटा गाड़ी बीच बाटोमै रोकिएका थिए भने झण्डै 300 यात्रु अलपत्र परेका थिए। दुवै जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सड़क खुलाइएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि सड़क खुलेको हो। सड़क असार 2 गतेसम्मको लागि खुलाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले सीआईएनसँग बताउनुभयो।
4: 3 र 5 गते घटना घटेपछिको दोषीहरूलाई चाहिँ पक्राउ गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो। त्यो अनि हालसम्म पनि पक्राउ नपरेको हुनाले चाहिँ त्यो पक्राउ गर्न दबाव दिनको लागि भनेर उहाँहरूले त्यहाँका स्थानीय बासिन्दाहरूले जुन धुलाचौर हिमाली गाउँपालिका स्थानीय बासिन्दाहरूले बन्द गरेका थिए सड़क मार्ग कर्णाली करिडोर। अनि अब हुन त पक्राउ त अहिलेसम्म भइसकेको छैन, तर उहाँहरूले चाहिँ अब हामीले पनि उहाँलाई बारम्बार यो यसरी राष्ट्रिय राजमार्ग यसो बन्द गर्न मिल्दैन भन्ने खालको कुराहरू गरेर राजेन्द्रसँग छलफल गरेर अनि यसलाई हटाउन धेरै आग्रह गर्यौं, धेरै अनुरोध गर्यौं, पहल गर्यौं, राजेन्द्र दलका व्यक्तिसँग बैठकमा छलफल गर्यौं। अनि अहिले चाहिँ उहाँहरूले त्यहाँका जस्तै अब हुम्लाका बासिन्दा त्यही बाटो हिँड्ने अनि अब दैनिक जनजीवन असर परेको अनि त्यसपछिबाट चाहिँ मानवीय संवेदनशीलतालाई ख्याल गर्दै अब 2 गतेसम्मको लागि चाहिँ अहिले खुल्ला गरेका छौँ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 छनौट अन्तर्गत आज राति र भोलि बिहान 2 रोमाञ्चक खेल हुँदैछन्। समूह बी अन्तर्गत कतार र स्विजरल्याण्ड बीचको खेल नेपाली समय अनुसार राति 1:15 बजे शुरू हुनेछ। दुवै टोली जित निकाल्दै समूहमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। यस्तै समूह सी अन्तर्गत फुटबलको महाशक्ति मानिएको ब्राजिल र मोरक्को बीचको प्रतिस्पर्धा भोलि बिहान 4:15 बजे हुनेछ। संतोषी रावल। दाङमा अपाङ्गता भएका महिला अचार बनाउँदै व्यवसायतर्फ उन्मुख।
5: के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए। धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
6: तालिमले सिप आत्मविश्वास र रोजगारीको अवसर दिँदै रिपोर्ट सँगै युवाको रोजाई बन्दै सुगम संगीत तर कलाकारको जीविका कति सुरक्षित विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
9: ग्राफिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। ग्राफिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये महिलाहरू अझै पनि शिक्षा रोजगारी र आर्थिक अवसरबाट तुलनात्मक रूपमा बढ़ी वञ्चित हुने गरेका छन्। यस्तै चुनौतीबीच दाङको घोराहीमा सञ्चालन भइरहेको अचार बनाउने तालिमले अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बन्ने नयाँ सम्भावना देखाएको छ।
11: कोराही उपमहानगरपालिका चौधकी 35 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दैनिक जीवनका धेरै चुनौतीका बीच उहाँ अहिले कोराही 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा सहभागी हुनुभएको छ। सिप सिकेर आफ्नै खुट्टामा उभिने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
12: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन, अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए। धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
11: कोराही 15 कि 27 वर्षीय कृष्णा केसीका अनुसार तालिमले अचार बनाउने विधि, सरसफाई, गुणस्तर कायम गर्ने तरिका तथा बजार व्यवस्थापन बारे जानकारी दिएको छ। सिप सँगै व्यवसाय सञ्चालनको आधार सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
13: बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ। साङ्गालाई त एउटा तालिम दिँदा पछि सिकलाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
11: तालिमको अर्को विशेषता भनेको समावेशी सहभागिता हो। बोल्न र सुन्न नसक्ने महिलाहरूले पनि दोभाषीको सहयोग र प्रत्यक्ष अभ्यास मार्फत अचार बनाउने सिप सिकिरहेका छन्। कोराही 17 कि सीता कुमारी चौधरी अवसर पाए अपाङ्गता भएका व्यक्तिले पनि सफल व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुहुन्छ।
14: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एकै त होइन, अब साथीहरूसँग एकै त सम्भव, पछि पछि एक्लै पनि गर्न सकिएला। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो। अब हामीसँग त अब धेरै पैसा पनि त हुँदैन नि त।
11: तालिमका प्रशिक्षक सुशीला थापाका अनुसार सहभागीहरू निकै सक्रिय र उत्साहित छन्। अपाङ्गता भएका भएका महिलालाई आय आर्जनसँग जोड्न सकिए उनीहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।
15: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए खुसी लागेको छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबै पछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो।
11: विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजनामा तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा सञ्चालन भइरहेको तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ। अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालले अपाङ्गता भएका महिलालाई राहत होइन सिप र उत्पादनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
16: अपाङ्गता भएका महिला दिदी बहिनीहरू पछाडि परेको हुनाले सिप सिकौ आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौ भनेर एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ, कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
11: नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सहभागिता अझै न्यून रहेको अवस्थामा तालिमले उनीहरूलाई सिप आत्मविश्वास र रोजगारीको अवसर प्रदान गरिरहेका छन्। तर सिप सिकाएर मात्र पर्याप्त हुँदैन, उत्पादन बजारीकरण सहुलियत ऋण तथा व्यवसाय विस्तारका कार्यक्रमसँग जोड्न सके यस्ता प्रयास अझ प्रभावकारी बन्न सक्ने सहभागीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
6: ताजा खबरमा अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50,00,00,000 बजेट विनियोजन गरिएको छ। ग्वार्को सातदो बाटो एकान्तकुना फ्लाइ साझा खबरमा अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 रूपियाँ बजेट

का लागि 3,77,80,000 बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा सहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ। यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ। यस्तै सुर्खेतको भेरी नदीको वर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरिएको छ। दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000 विनियोजन गरिएको छ भने हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ। आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ़ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढ़ेर तातो दिन हुने सम्भावना समेत रहेको मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा बिहिबारसम्मै केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ। तराईको हकमा मधेस बागमती र गण्डकी प्रदेशमा मंगलबारभित्र थोरै ठाउँमा तथा बुधबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। युवाको मन जित्दै नेपाली सुगम संगीत

0: धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड.
1: स्रष्टा र गायक आत्मनिर्भर बन्ने बाटोमा विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला. संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब अनिवार्य विशेष. नेपाली सुगम संगीतप्रति युवा पुस्ताको आकर्षण तीव्र रूपमा बढ़दै गएको छ. आधुनिक प्रविधि, सामाजिक सञ्जाल र नयाँ पुस्ताका स्रष्टाहरूको आगमनले सुगम संगीतलाई नयाँ उचाइमा पुर्याएको छ. प्रेम, समाज र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस विधातर्फ बढ़ी आकर्षित भएका छन्. तर गायक र स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ? साथी सन्तोष गन्धर्वले गायिका बुनु श्रेष्ठसँग यसै विषयमा कुराकानी गर्नुभएको छ.

0: निकै फरक छ. अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ. यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेर्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ. होइन, पछिल्लो समय चाहिँ यहाँले जुन धार समाइरहनु भएको छ आधुनिक गीतको, होइन, कसरी आयो यो?
1: जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओर्ले, त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो. नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू गाएको छु. मलाई अहिले सम्झनामा पनि छैन यति धेरै गाएको छु कि गीतहरू. त्यसपछि चाहिँ यतिमै सीमित हुनु हुँदैन, अलिकति फराकिलो हुनुपर्छ, होइन, नलेज भनेको सबै कुराको लिनुपर्छ भनेर ट्राई गरेको थिएँ कि मैले. अनि त्यसपछि सेकेन्ड चाहिँ मैले जिन्दगी सागर बीच भन्ने गाएँ कि, त्यो चाहिँ फेरि बिल्कुलै फरक, यता त्यो रातो माटो लोक भयो. अनि जिन्दगी सागर बीच भन्ने त्यो बेलामा धेरै चर्चित गीत पनि हो, मेरो फर्स्ट आधुनिक फर्स्ट गीत हो त्यो चाहिँ. अनि त्यसपछि थिएन मेरो कोही भने हाम्रो गोपालिन्दन सरको पनि गाएँ मैले, र त्यो गीत अलिकति रिलिज चाहिँ भएको छैन. अहिले आएर अलिकति त्यसमा समस्याहरू भइराखेको छ, सायद पछि त्यो मिल्यो भने मेरो भोइसमा पनि म रिलिज गर्छु होला. त्यो गाउनु अगाडि, लोकगीत गाउनु अगाडि चाहिँ लोकगीतहरू खासै सुन्दिनँ थिएँ कि म. प्राय अब गजलहरू नै सुन्थे, अनि जस्तै अरुण लामा दिजुको, गोपालञ्जन सरको भयो, अनि मनपर्ने अब नारायण गोपाल सरको त भइ नै हाल्यो, होइन, अरुण थापा दाईको, मेरो फेभरेट सिङ्गरहरू हुनुहुन्थ्यो, उहाँहरूको गीतहरू धेरै सुन्ने, धेरै आउँथ्यो पनि कि गाउनलाई. कहीँ साथीभाइ बस्दाखेरि लगाउन भन्दाखेरि फ्याटक गाउने पनि. त्यो हिसाबले मलाई जिन्दगी सागर बीच गाउन त्यस्तो कुनै गाह्रो नै भएन. जति बरु त्यो लोकदोहोरीमा मैले मेहनत गर्नु पर्यो, मलाई अलिकति त्यो भाकाहरू टिप्न गाह्रो भयो, त्यो आधुनिकमा त्यस्तो गाह्रो भयो.
0: कस्तो भन्दाखेरि अहिले चल्छ कि चल्दैन, या दर्शक श्रोताहरूले मन पराइदिनुहुन्छ कि पराइदिनुहुन्न भन्ने खालको एउटा मनमा त्रास बढ्दै जाँदा यहाँले त्यो गीत रेकर्ड गर्नुभयो, होइन, त्यस पछाडिको प्रतिक्रिया सुनाउन कस्तो भयो?
1: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा, होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो. अनि सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो कि धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले पनि.

यो 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनु भयो, यही गीत चाहिँ है शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जोडना चाहिँ

0: एकदमै धेरै मञ्चले आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै. फ्याट भन्नुपर्दाखेरि मलाई हाम्रो अरुणा लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ. कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले.
0: सुन्न सक्छौ?
1: हुन्छ हुन्छ, सानो टुक्रा हुन्छ.

बोनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु मन लाग्छ।

0: काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। बाजुरा धुलाचोर सड़क खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ। रेसुङ्गामा खुल्ला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कार्यवाही हुने भएको छ। एघार वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू भएको छ। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप छ। माग पूरा नभए उद्योगको बन्दको चेतावनी दिइएको छ। र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड र भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो।
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
5: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदिनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
4: खेतमा पानी जमाइराख्ने,
5: विभिस्टिन वा डेरो साथ 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने,
4: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरक 2-3 पटक छर्कनुहोस्।
7: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
9: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
9: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट, भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
10: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
10: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
9: वन्यजन्तुको शिकार गर्ने, टने पाल्ने, पोसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा कार्यक्रमबाट हल्ला गर्ने, घुसाउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्मिएर आक्रमण गर्न सक्छ। सावधानी अप्नाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
9: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अप्नाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराव राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
9: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawan.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित
4: शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
9: नियमानुसारबाट सम्मान बढाउ।
4: समयमै सभ्य नागरिकको परिचय दिऊ।
11: पत्रकार मित्रहरू, सूचना नेपाल पत्रकार महासंघबाट सृजना अर्यालज्यू, कुल प्रसाद काप्लेज्यू, सुनिल कुमार श्रेष्ठज्यू, कालिका टिभीबाट सौरभ पौडेलज्यू, सौगात कोइरालाज्यू, जोरदार तालीको साथमा अन्य पत्रकार मित्रहरू आउनु भएको छ भने मलाई जानकारी गराउनु होला। मैले सबैको नाम जान्दिनँ, म क्षमा याचना सहित सम्मानको साथमा नाम उद्घोष गर्नेछु। मलाई जानकारी मात्रै दिनुहोला। रेडियो साइनो का संस्थापक आदरणीय श्री विश्वनिधि अर्यालजीलाई पनि जोरदार तालीको साथमा यहाँ पाल्नु भएको छ भने मञ्चमा आएर आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रा कार्यक्रमका महासचिव आदरणीय श्री रामप्रसाद पोखरेलजी, कार्यक्रमका महासचिव आदरणीय रामप्रसाद पोखरेलजीलाई पनि मैले पहिलो चरणमा आएर मञ्चमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रा श्रद्धेय वन्दनीय हरिभक्त गुरुदेव यहाँ पाल्नु भएको छ, हरिभक्त गुरुदेवलाई पनि जोरदार तालीको साथमा मञ्चमा आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गरे। हाम्रो वरिष्ठ कलाकार साथी दिवाकर भण्डारीजी र सुनिल थापाजीलाई पनि आसन ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गरे। ताली हजुरहरूले बजाइदिनु होला। टिमहरू छिटो, अब हामी 10 मिनटभित्र बोला तान्नेछौँ, तपाईँहरू छिटो छिटो आएर भित्र बसिदिनुहुनको लागि अनुरोध गरे।

अनि सम्बोधन गरे पुनः राप्रपाका केन्द्रीय उपाध्यक्ष पूर्व माननीय एवं कालिका एफएम र कालिका टिभीका कालिका कन्स्ट्रक्सनका संस्थापक अन्तर्राष्ट्रिय पहिचान छ हाम्रो परमादरणीय दाजु श्री विक्रम पाण्डेज्यूको एकपटक हातमाथि लगेर सबैले जोरदार ताली बजाएर स्वागत गरौं। उहाँले

सेना गुरुङज्यू जोरदार तालीको साथमा राप्रपा नेपालकी केन्द्रीय राप्रपाकी केन्द्रीय सहमहामन्त्री रीना गुरुङज्यू जिल्ला अध्यक्ष रुद्र प्रसाद ढकालज्यू यसै पार्टीबाट जिल्ला अध्यक्ष रुद्र प्रसाद ढकालज्यू राप्रपा जिल्ला सचिव दिनेश बहादुर अधिकारीजी ताली बजाएर स्वागत गरौं राप्रपाबाट जिल्ला युवक अध्यक्ष शिव लामी छानेजी जोरदार तालीको साथमा मञ्चमा आसन ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु समाजसेवी धर्मप्रेमी भरत पाण्डेजी जोरदार तालीको साथमा भरत पाण्डेजीलाई पनि मञ्च आसन भइदिनुहुनको लागि आमन्त्रण गरे अन्य हामी हाम्रो साथमा पाहुनाहरू आउनु भएको छ भने हाम्रो श्रद्धेय वन्दनीय मालिका मन्दिरका अध्यक्ष एवं अत्यन्तै आदरणीय व्यक्तित्व महाप्रसाद सिलवालजीलाई पनि म गरिमामय मञ्चमा आएर आसन ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु ताली गडगड 8 बजिराखोस् जानकारीका 3 मिनटमा अब मैले अघि अलि ढिला बोलेको थिएँ सबै तयारी हुँदै थियो सबै सबै आउनुभएका टिमहरू अब मञ्चको अगाडि नै आइदिनु होला आज हाम्रो श्रद्धेय विक्रम दाजुजीलाई पनि यो मञ्च कालिका एफएमकै हो कि यहाँ को भन्ने चाहिँ भ्रम पर्न सक्छ किनकि कालिका एफएममा यसरी नै चल्ने गरेका भजनहरू आज गाउँ गाउँमा पुगेका छन् टोल टोलमा पुगेका छन् सबैभन्दा पहिला सुर अनि ताल सुर भनेको धेरैबाट परन्तु जस्तो कसैले तपाईँलाई 5 दिनमा गाडी चलाउनको लागि कस्तो गराइदिन्छु भन्छ भने त्यसले झुट भन्दै तपाईँलाई 5 दिनमा गाडी चलाउने टेक्निक भनिदिन सक्छ कति छिटो गाडी स्कुलमा लाने त तपाईँको हातमा हुन्छ त्यस्तै हो हार्मोनियम पनि तसर्थ सुर गुरुलाई राखेर त्यो स्केल कहाँबाट निस्किन्छ त्यो सुर पत्ता लगाउन त्यो चिन्ताको दिन तपाईँले धेरै कुराहरू गर्न सक्नुहुनेछ ताल अब अरू गहिराईतिर गएन थुप्रै तालहरू छन् तपाईँले गाएको भजन कुन तालमा पर्यो यसमा कति मात्रा हुन्छन् ती जटिल त्यतातिर गइन मात्र तपाईँले गाएको भजनमा ताली बिग्रिनु भएन।

0: सफलताको म कामना गर्न चाहन्छु।
1: मैले
0: यहाँ आएर धेरै समय दिन नसक्दा पनि
1: मैले
0: नेतृत्व भारतका
2: स्कूल में गाना सीखे पाधारी का आपके साथ एआई पावर पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।
0: आज नै मलाई यहाँ जुरेको रहेछ र मैले आज आउने मैले मौका प्राप्त गरे र सबै कुण्डहरूमा यज्ञहरूमा गएर मलाई संकल्प र पूजा गर्ने मौका दिनुभयो आयोजक समितिलाई र प्रेमनिधि भारद्वाजीलाई मेरो हृदयदेखि धन्यवाद र चाहिँ शुभकामना दिन चाहन्छु। प्रभु यज्ञलाई

0: गाउँगाहरू सँगै मागेर
1: दिनुभएको
0: महिनासम्म

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

अनि त्यसपछि उहाँले पनि त्यसलाई स्वीकार गर्नुभयो र यो कोटियम कार्यक्रमको आयोजना अहिलेसम्म यहाँ आइपुग्यो र आज हामी 45 दिनमा छौ। अब लगभग यसको 14-15 दिनमा यसको समापन हुन्छ र त्यसै समयले बन्द आइसकेपछि उहाँले मलाई म पनि यसभन्दा अगाडि दुई कार्यकाल ब्राह्मण समाजको जिल्ला कार्य समितिको सचिवको हैसियतमा थिएँ र त्यहाँबाट छुटकार लिएर बसेको अवस्था थियो। त्यसै बेलामा फेरि प्रेमनिधिले राई मलाई सहयोग गर्नु पर्यो यस कार्यक्रमलाई त्यसको आधारमा अवसर पाए यसको लागि म प्रेमनिधि बहादुरलाई पुरै पुरै धन्यवाद दिन्छु र त्यसपछिको परम्परामा यो कोटियम गर्ने परिक्रमाको सुरुवात तथा निर्णय सायद 1.5 वर्ष अगाडि भयो होला र लम्बिँदै आएर अहिले अवस्थामा आयो। कोटियम सञ्चालन गर्ने अवस्था मिति पनि योगी गर्नाले नै रोकिएको थियो। उहाँले कोटियम गर्दाको अवस्थामा कि त छोड्ने कुनामा

भए यति गर्मीबाट हजुरलाई तडपाउनु पर्ने, पसिना काटेर बसाल्नु पर्ने अवस्था थिएन है, हामी शीतलमै बसाल्थ्यौँ। त्यो कोटियम गर्ने तिथि पनि अनि योगी

आध्यात्मिकता सिकाउनुहुन्छ, राष्ट्र प्रेम र आध्यात्मिकतिर अग्रसर हुनको लागि प्रेरणा छन् अध्ययन गर्नुहोला, त्यसबाट ज्ञान प्राप्त हुन्छ। त्यसपछि अब अन्तमा फेरि हाम्रो यहाँ उद्देश्य नजिनाजी आउनुभयो, समय समस्त रूपमा यस नियमलाई सफल पार्नको लागि आमा विशेष आमा समूह मातृशक्तिबाट जुन सहयोग प्राप्त भएको छ, यो हाम्रो लागि

योगी डाक्टर प्रज्ञानाथजी महाराज पाल्नु भएको छ, ताली बजाएर स्वागत गरौँ।

0: बहादुर थापाजी आएर यो आफ्नो रसिद र रुद्राक्ष लिइदिनु हुनको लागि अनुरोध गरे। हामी सचिवालयको काम पनि घटाउँदै गर्नेछौ। काली गण्डकी
1: रेडियो साइनो 99.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
0: सेवा कीर्तन समूहबाट।

सर्वतेषु शक्ति रूपेण समस्थित नमस्तस्तै नमस्तस्तै नमो नमो किनभने हामीले आज यो 45 दिनसम्म पनि अनुभव गरेर हेर्दाखेरिमा

बाकी आध्यात्मिक परिषद योगीकरणले आश्रममा हामी गर्न लागिरहेका छौँ, गरी पनि रहेका छौँ। म त्यसै कारणले आध्यात्मिक परिषदका सम्पूर्ण पदाधिकारीहरूलाई यही मञ्चबाट म नमन गर्न चाहन्छु र आयोजक टिमलाई पनि नमन गर्न चाहन्छु। हामीले ओमकारलाई मूल मन्त्र मान्ने अनि आमालाई गाईलाई आमाको सम्मान मान्ने यो विश्वका लगभग 5 अर्ब

0: आफ्नो टोलटोलबाट आफ्नो बन्धु बान्धवहरू कोही यहाँ आउन छुट्नु भएको छ कि अझै पनि म यहाँहरूलाई नमन गर्न चाहन्छु यहाँहरूले त्यो ठाउँमा आफ्नो सन्देशहरू पठाइदिनको लागि म यहाँसँग विनम्र अनुरोध गर्न चाहन्छु। हुन त समेतज्यूले अघि पनि मैले भनेको सुने माननीय विक्रम पाण्डेज्यू आउँदाखेरिमा हामीलाई तपाईँहरूको उपस्थिति भइपुग्छ।
1: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.
0: कारणले पनि म यहाँहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु 108 जना ब्राह्मणहरूद्वारा पनि यो सभा

मेरा जहाँ है वहाँ रौनक है सारी।

Yarınlayın.

0: चाहन्छौ सबै आमा समूहका दिदी बहिनीहरू
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 99.8 MHz
0: सबैले पहिलो स्थान दोस्रो स्थान तेस्रो स्थान तपाईँहरूले प्राप्त गर्नुहोस् यहाँहरूसँग शुभकामना व्यक्त गर्दै यहाँबाट म बिदा हुन चाहन्छु।

गौतम आचार्यजी अस्ट्रेलियाबाट पाल्नु भएको छ, उहाँलाई गरिमामय मञ्चमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछ। ताली बजाएर स्वागत गरौँ।

सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

केसरी हाल्न थाले न छोडी एउटालाई भगवान् म पनि तिम्रो सम्मान

तेत्तीस कोटि देवी देवता सबको शरण परे, सिर नौराई हातको सिराखी सष्टाङ्ग।

हजुरबाले।

0: आज विक्रम सम्वत 2083 साल जेठ 31 गते आइतबार, जेठ कृष्ण चतुर्दशी 13 जून सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: द्वन्द्व पीड़ितलाई सम्मानपूर्वक स्थितिमा फर्काउन सर्वोच्चको परमादेश। कांग्रेसमा संस्थापन र इतर पक्षबीच झन फाटो। रूपगढ़ ठेक्काका खारेज गर्ने निर्णय विरूद्ध व्यवसाय। विश्वकप फुटबलमा गैरातीको खेलमा कतार र स्विजरल्याण्ड बीचको खेल बराबरी। मोरक्को र ब्राजिल बीचको खेल जारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको असहाय कुकुरका सहारा बन्दै प्रकाश शीर्षकको शुभ समाचार।
0: सड़कमा छोडिएका बिरामी र घाइते कुकुरलाई धेरैले बेवास्ता गर्छन्। कतिपयले त लखेट्ने र हिंसा गर्ने समेत गर्छन्। बर्दियाका प्रकाश मल्ल भने यिनै असहाय जनावरको सेवा गरेर आत्मसन्तुष्टि खोजिरहनु भएको छ। गुलरिया नगरपालिका 4 तुलापुरका मल्ल विगत एक दशकदेखि सड़कमा अलपत्र परेका कुकुरको उद्धार, उपचार र संरक्षणमा सक्रिय हुनुहुन्छ। उहाँले गुलरियाको कोटहीटोलमा 2 बिघा जग्गा भाड़ामा लिएर सोल्टिज होप नामक कुकुरका लागि आश्रय स्थल सञ्चालन गर्नुभएको छ। त्यहाँ अहिले 300 भन्दा बढ़ी कुकुर राखिएका छन्। सड़कमा दुर्घटनामा परेका बिरामी, अशक्त तथा छाड़िएका कुकुरलाई उद्धार गरेर ल्याइने र उपचारपछि पुनः सुरक्षित स्थानमा छाड्ने काम भइरहेको मल्लले बताउनुभयो। उहाँले भन्नुभयो, कुकुरको पनि जीवन छ, उनीहरूलाई पनि बाँच्न पाउने अधिकार छ, त्यसैले असहाय कुकुरको सक्दो सेवा गर्ने प्रयास गरिरहेको छु। उहाँका अनुसार शुरूमा 2 कुकुरलाई घरमै राखेर उपचार गर्ने गरिएको थियो। विस्तारै कुकुरको संख्या बढ़न थालेपछि व्यवस्थित रूपमा संरक्षण केन्द्र सञ्चालन गर्नुपर्ने अवस्था आएको हो। अहिले आश्रय स्थलमा 3 कर्मचारीले कुकुरको हेरचाह गरिरहेका छन्। उद्धार गरिएका कुकुरलाई अवस्था अनुसार वर्गीकरण गरेर उपचार गरिन्छ। निको भएका कतिपय कुकुरलाई पुनः पुरानै क्षेत्रमा लगेर छाडिन्छ भने केहीलाई पशु प्रेमीले पाल्नका लागि घर लैजाने गरेका छन्। मल्ललाई कसैले सड़कमा घाइते वा बिरामी कुकुर देखिएको जानकारी गराए उहाँ आफै उद्धारका लागि पुग्नुहुन्छ। उहाँले काठमाडौँदेखि महेन्द्रनगरसम्मका कुकुरको उद्धार गरिसकेको दावी गर्नुभयो। पछिल्लो समय सड़कमा छाडिएका गाईहरूको संरक्षणमा समेत सक्रिय भएको उहाँको भनाइ छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि हुँदैन, जीव पनि बचाउँदैन।

0: जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगीमा हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन दुःख हुन्थ्यो, किनकि मेरो खाता थियो नबोल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरीसँग सबैलाई सघाउँछ, मेरो जस्तै लाग्यो।
1: तपाईँको नबोल ब्याङ्कमा खाता छ कि छैन? नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सशस्त्र द्वन्द्वका पीड़ितलाई समाजसेवक स्थितिमा फर्काउन सर्वोच्चको परमादेश, शीर्षकमा हिमालय टाइम्समा खबर छ। सशस्त्र द्वन्द्वका पीड़ितलाई समाजसेवक स्थितिमा फर्काउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
2: Drop, I'm going in, ooh, the mood that we want. Oh, one, two, three.

0: गम्भीर आपत्ति जनाएको छ। नेपालले बाल बालिकालाई सशस्त्र द्वन्द्वमा संलग्न गराउन नहुने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको स्वैच्छिक प्रलेख अनुमोदन गरेको 24 वर्ष बितिसक्दा पनि बाल सैनिक भर्तीलाई दण्डनीय फौजदारी अपराधका रूपमा वर्गीकरण गर्ने कुनै पनि आन्तरिक कानून हालसम्म निर्माण नभएकोमा सर्वोच्चले गम्भीर आपत्ति जनाएको हो। सर्वोच्च अदालतले कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सम्बन्धी सरकारको निर्णय विरूद्ध परेको मुद्दामा यसअघि दिएको अन्तरिम आदेश पनि खारेज गरिदिएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू नकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेलको संवैधानिक इजलासले पहिले दिएको अन्तरिम आदेश खारेज गरेको हो। त्यस्तै सर्वोच्चले सरकारी अभिलेख तथा दस्तावेजहरूलाई पूर्व बाल सेनाहरूलाई अयोग्य वा बहिर्कर्मित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारका नाममा प्रतिषेध मिश्रित परमादेश जारी गरेको छ। अदालतले भनेको छ यस्ता शब्दहरूको निरन्तर प्रयोगले उनीहरूको आत्मसम्मान, व्यक्तित्व विकास, रोजगारीको अवसर र सामाजिक प्रतिष्ठानमा गम्भीर चोट पुर्याइएकाले अबदेखि यस्ता शब्दहरू सरकारी दस्तावेजमा प्रयोग गर्न पाइने छैन।
1: सरकारी सेवाबाट आरक्षण हटाउने प्रयास शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। सरकारवालाहरूले सरकारी सेवाबाट आरक्षण हटाउने प्रयास भएको भनेर विरोध गर्न थालेका छन्। सरकारले संघीय निजामती सेवा विधेयक बनाउँदैछ। यो विधेयक मार्फत सरकारी सेवामा कायम रहेको आरक्षण प्रणालीलाई हटाउने वा कमजोर बनाउने प्रयास भएको भनेर बहस हुन थालेको हो। यस्तो बहसमा सत्तारूढ़ दल, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकै नेता तथा कार्यकर्ताहरू समेत सामेल भएका छन्। रासपा संसदीय दलका सचेतक समेत रहेका प्रकाश चन्द्र परियार, राज्यको स्थायी सत्ता र कर्मचारी तन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताउँछन्। उनका नजरमा आरक्षण कटौती गरिएमा दलित समुदायको कर्मचारी तन्त्रमा सहभागिता 10% पनि पुग्दैन। संविधान जारी भएको 10 वर्ष बितिसक्दा पनि दलित सम्बन्धी मौलिक हक सम्बन्धी ऐनहरू बन्न नसकेको पृष्ठभूमि राख्दै उनले भनेका छन् यदि आरक्षणको सवाललाई म्युट गर्ने वा कटौती गर्ने हो भने दलित समुदायको सहभागिता स्थायी सत्ता र कर्मचारी तन्त्रमा 10% पनि पुग्दैन। राष्ट्रिय दलित कर्मचारी समाज नेपालले शनिबार राजधानीमा आयोजना गरेको समावेशीकरणको विद्यमान अवस्था र भावी कार्यदिशा विषय कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक परियारले यस्तो बताएका हुन्। सचेतक परियारले भने जस्तै संविधान त दलितले मौलिक हकको रूपमा अधिकार प्राप्त गरेको एक दशक भयो तर व्यवहारमा दलितको हक कार्यान्वयन गर्ने संघीय ऐन बन्न सकेको छैन।
0: कांग्रेसमा संस्थापन र इतर पक्षबीच छन् फाटो शीर्षकमा हिमाली टाइम्समा खबर छ। नेपाली कांग्रेसको आन्तरिक विवाद थप गहिरिएको छ। अघिल्लो सातासम्म विवाद समाधानको लागि औपचारिक तथा अनौपचारिक प्रयासहरू भएका थिए तर पछिल्ला दिनहरूमा भने सहमतिको प्रयास रोकिएका छन्। संस्थापन र इतर पक्षीय बीच पछिल्लो एक साता यता संवाद ठप्प छ। गत शुक्रबार अर्थात जेठ 22 गते उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यभाग सभापति खड्काबीच छलफल भएको थियो। दुवै पक्षका प्रस्ताव टेबल गरेर खड्का र शर्माबीच सहमतिको खोजी भएको थियो। खड्का निवास गोलफुटार बाट बाहिरिँदा शर्माले सभापति थापासँग संवाद गरेर सहमतिका लागि पुनः संवादमा बस्ने वचन दिनुभएको थियो तर 9 दिनसम्म उपसभापति शर्मा संवादको लागि जानु भएको छैन। विवाद समाधानका लागि सभापति गगन थापासँगको 1 महिनासम्म पनि सम्पर्क हुन नसकेको असन्तुष्ट समूहका नेता पूर्ण बहादुर खड्काले जानकारी दिनुभएको छ। विवाद समाधानका लागि संवाद हुन नसकेको भन्दै खड्काले सार्वजनिक असन्तुष्टि नै पोख्नु भएको थियो। खड्काको अभिव्यक्तिप्रति असन्तुष्ट उपसभापति शर्माले सहमतिका लागि अगाडि सारेको प्रस्ताव इतर पक्षका अन्य शीर्ष नेतालाई व्हाट्सएपमा पठाउनु भएको थियो तर असन्तुष्ट नेताहरू शेखर कोइराला, प्रकाश मानसिंह, विमलेन्द्र निधिले प्रस्ताव पठाए भन्दै शर्माले भ्रम फैलाएको आरोप लगाउनु भएको छ। विवाद समाधानका लागि संवाद ब्रेक भएपछि संस्थापन इतर समूह पुनः प्रदेश भेलामा फर्किएको छ। कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले पनि शनिबार काठमाण्डुमा भेला गरेका छन्। उनीहरू कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन्। युवा नेता भूपेन्द्र चंगसाईले पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल भएको जानकारी दिँदै भन्नुभयो यो बेला जाने कसरी त पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकताबद्ध बनाएर जाने यिनै विषयमा छलफल भएको छ। उहाँले भन्नुभयो पार्टीमा चुलिएको राजनीतिक विवाद समाधानका लागि सहमति जुट्न नसके नेपाली कांग्रेसको संस्थापन इतर समूहमा रहेका वरिष्ठ नेताहरू पन्ध्रौं महाधिवेशनमा वञ्चित हुने भएका छन्। क्रियाशील सदस्यता अध्यावधिकमा सहभागी नभएका कारण संस्थापन इतर समूहमा रहेका शीर्ष नेताहरू आगामी असोजका लागि निर्धारण गरिएको महाधिवेशनमा वञ्चित हुने देखिएको हो। पार्टीले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने कुनै पनि नेता कार्यकर्ता पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय गरेको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइरालाको समूह एउटै मंचमा देखिँदैछन्। संस्थापन इतर समूहले आज विराटनगरमा आयोजना गर्न लागेको कोष्टी प्रदेश स्तरीय भेलामा देउवा र कोइरालाको समूह एउटै मंचमा देखिने भएको हो। इतर समूहले आयोजना गर्न लागेको कोष्टी प्रदेश स्तरीय भेलामा नेता कोइरालालाई प्रमुख अतिथि बनाउने जनाइएको छ।
1: ब्याङ्कदेखि ब्रोकर र बीमासम्म फैलिएको भट्ट साझेदारको अरबौं कारोबार अभियोग पत्रमा के छ शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूले वार्षिक कारोबारबारे सोद्धा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले भने त्यो यकिन भन्न सक्दिन तर वार्षिक आय भने करिब 30 करोड़ हुने गरेको छ। त्यसको केही क्षण अघि मात्र उनलाई जगदम्बा स्टील्सलाई बुझाएको 75,26,32,000 रूपियाँको स्रोत सोधिएको थियो। जवाफमा उनले भनेका थिए स्रोत हाल खुलाउन सक्दिन पछि कारोबार हेरेर भन्न सक्छु। वैध आमदानीभन्दा बढ़ी अस्वाभाविक आर्थिक कारोबारमा संलग्न भन्दै भट्ट र उनका व्यापारिक साझेदारहरूमाथि सम्पत्ति शुद्धिकरण तथा ब्याङ्किङ धितोपत्र र बीमा सम्बन्धी कसुरमा 4 मुद्दा दायर भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र राष्ट्र ब्याङ्क सुपरिवेक्षण विभागको छानबिन प्रतिवेदनका आधारमा संयुक्त तथा श्रृंखलाबद्ध अनुसन्धान गरी बिहिबार विशेष अदालत उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा ती मुद्दा दर्ता गरेका हुन्। त्यसयता भट्ट सहितका उनका व्यावसायिक साझेदारहरू शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल, गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, लम्की समूहका प्रबन्ध निर्देशक अमित मरे लगायत 86 विरूद्ध मुद्दा दायर भएको छ। जसमध्ये सबैभन्दा बढ़ी भट्टको हकमा करिब 27 अर्ब र त्यसपछि सुलभ अग्रवालका हकमा 25.5 अर्ब भन्दा बढ़ीको बिगो कायम गरिएको छ।
0: सरकारले कार्यान्वयनमा ल्याएको सुशासन मार्गचित्रले सार्वजनिक प्रशासनमा क्रमिक रूपमा परिवर्तन हुन थालेको छ। कानूनी र व्यावहारिक जटिलताले अन्तर मन्त्रालय तह र आन्तरिक निकायबीच देखिएका समस्या अहिले क्रमिक रूपमा समाधान हुँदै गएका छन्। प्रत्यक्ष रूपमा सेवाग्राहीसँग आर्थिक लेनदेन हुने साबिकको नापी कार्यालय र मालपोतका काममा सुधार आएको छ। विकास निर्माण आयोजना कार्यान्वयनमा अनियमितता, भ्रष्टाचार र घुसखोरी, अभिलेख हेरफेर, सार्वजनिक स्रोत दुरूपयोग जस्ता क्रियाकलाप पनि निरुत्साहित हुँदै गएका छन्। सार्वजनिक निकायमा राजनीतिक हस्तक्षेप कमजोर बनेको छ। कार्यालय र कर्मचारीमा संस्थागत क्षमता, पारदर्शिता र जवाबदेहिता वृद्धि भएको छ। सार्वजनिक निकायले कानूनलाई कड़ाईका साथ कार्यान्वयन गर्न थालेकाले सार्वजनिक प्रशासनमा सुशासन मार्गचित्रको सकारात्मक प्रभाव पर्दै गएको सरकारको बुझाइ छ। सरकारको 100 कार्यसूचीमा समेटिएको सुशासन कायम गर्ने प्रतिबद्धतामा सेवा प्रभाव प्रभावकारी बढ़ाउन र विकास निर्माणमा देखिएको ढिला सुस्ती अन्त्य गर्न सम्बन्धित निकायले तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ।
1: ओलीको राजनीतिक उदय, सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। वाकपटु, छुच्चो बोली, अहंकारी र आत्मकेन्द्रित, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केहीले यसै गरी चित्रण गर्छन्। निकटहरू उनलाई एक सच्चा साहसी नेता देख्छन्, स्पष्ट रूपमा बोल्न सक्ने, देशको चिन्ता गर्ने राष्ट्रवादी नेता। 74 वर्षीय ओली सम्भवत 2072 संविधान जारी भए यता मुलुककै सबैभन्दा विभाजनकारी पात्र हुन्। आधुनिक नेपाली राजनीतिमा विरलै मात्र यस्ता नेता छन् जसको जीवनमा यति धेरै उतार चढ़ाव, पुनरूत्थान र निरन्तर हट देख्न पाइन्छ। ओलीको राजनैतिक यात्रा विद्रोह जेल जीवन गम्भीर रोग र हटले भरिपूर्ण छ। कुनै बेला पार्टीभित्रै किनारामा परेका उनी पार्टी नेतृत्वमा मात्रै पुगेनन्, चार पटक प्रधानमन्त्री पनि बने। उनी भूमिगत कम्युनिष्ट गतिविधिबाट राज्य सत्ताको शीर्ष स्थानमा पुगेका नेता हुन्। ओलीको राजनैतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि झल्काउँछ। ओलीले केही वर्षसम्म राजनीतिक विचारधारा र राजनीतिक प्रणाली दुवैलाई आफ्नो प्राधिकार वरिपरि घुमाए। गत वर्ष भदौसम्म उनी देशकै शक्तिशाली व्यक्ति थिए। तत्कालीन प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कंग्रेसको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका बेला जेएनजी आन्दोलन भयो, त्यसले उनको सत्ता ढाल्यो। छ महिनापछि भएको प्रतिनिधि सभा निर्वाचनमा ओली आफू मात्र पराजित भएनन्, उनको पार्टी निकै खुम्चियो। एमालेलाई त अहिले पनि उनले नै नेतृत्व गरिरहेका छन्, तर नेतृत्व पुनर्गठनको लागि दबाव बढ्दै गएको छ।
0: नेपालमा लागू औषध दुर्व्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला चार दिनमा मात्र देशभरबाट 76 जना लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन ओसार प्रसार कारोबार विस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। काठमाण्डुकी एक आमाका अनुसार उहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजूद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन बढ़दै जाँदा उनी चोरी, छैछगड़ा र अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। त्यस्तै दाङकी अर्की महिलाले पनि किशोर अवस्थामै कुलतमा फँसेका छोराको कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। लागू औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। कुलत बढ़दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढ़ेकाले परिवारले ती युवकलाई सुधार केन्द्रमा राखेर उपचार शुरू गरेका छन्। दुर्व्यसनीको पुनर्स्थापनामा सक्रिय नार्कोनन नेपालका प्रमुख वसन्त कुवरले लागू औषध कुलतमा 15 देखि 25 वर्ष उमेर समूह सबैभन्दा बढ़ी जोखिममा परेको बताउनुभयो। उहाँले नेपालमा 10 देखि 11 लाखसम्म लागू औषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्दै विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने र समाजका हरेक वर्ग परिवार पूर्व सचेत हुनुपर्ने अवस्था रहेको समेत सुझाउनुभयो। लागू औषध नियन्त्रण ब्यूरोको तथ्याङ्कले पनि अवस्था गम्भीर बन्दै गएको देखाएको छ। पछिल्ला वर्षहरूमा